0: थप कानूनी तथा प्रक्रियागत आधार तयार गरिरहेको छ। पूर्वाधार निर्माण र विकास आयोजनामा वर्षौंसम्म देखिने कानूनी तथा प्रक्रियागत अवरोध हटाउन सरकारले विशेष पहल गर्दै यसका लागि पूर्वाधार न्यायाधिकरण गठन तथा आवधिक सहजीकरण ऐन सनसेट एक्ट लगायतका संरचना र कानूनी आधार तयार गर्दैछ। यी संरचनागत र कानूनी आधार नहुँदा ठेक्का सम्झौता भएर पनि लामो समयसम्म काम सम्पन्न नहुने तथा आयोजना निर्माण लागत दोब्बर ते वर्षमा बढेर आउने समस्या समाधान गर्न यससँग सम्बन्धित विभिन्न मुद्दा मामिलाको छिटो फर्स्योट गर्न पूर्वाधार न्यायाधिकरण गठन प्रक्रिया अगाडि बढ़ाइएको छ। सनसेट लको तयारी गोर्खापत्रमा खबर छ।
1: सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत भ्याट बिल लिने उपभोक्ता र वैधानिक माध्यमबाट विप्रेषण पठाउने नेपालीलाई प्रोत्साहन गर्न लोटरी चिट्ठा योजना घोषणा गरेको छ। सरकारका अनुसार कर छली नियन्त्रण, राजस्व वृद्धि तथा हुण्डी कारोबार निरुत्साहित गर्ने उद्देश्य सहित ल्याइएको यो कार्यक्रम कार्यान्वयनमा आए दैनिक रूपमा सर्वसाधारणले नगद पुरस्कार जित्न सक्ने सरकारले बताएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेटमा ल्याएको योजना अनुसार भ्याट बिल लिने दिने संस्कृति विकास गर्न भ्याट बिल लोटरी कार्यक्रम ल्याइएको हो। उनका अनुसार वस्तु तथा सेवाको खरिद बिक्रीमा जारी हुने प्रत्येक भ्याट बिल स्वतः लोटरी टिकटमा रूपान्तरण हुनेछ र त्यसका आधारमा दैनिक नगद पुरस्कार वितरण गरिनेछ। यसले उपभोक्तालाई बिल माग्न र व्यवसायलाई वास्तविक कारोबार अभिलेखीकरण गर्न बाध्य बनाउनेछ। दैनिक लखपति बनाउने सरकारको चिट्ठा योजना के हो शीर्षकमा अभियान दैनिकमा छापिएको खबर हो यो।
0: नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आज जेठ 21 गते 2 दशक पूरा हुँदैछ। पुनर्स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा भएको हो। जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको 2 दशक पूरा हुँदा पनि दलितमाथिको भेदभाव घट्न सकेको छैन। यो खबर गोर्खापत्रले छापेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। लुम्बिनी प्रदेशमा 5 मन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम प्रदेश प्रमुख समक्ष मन्त्री परिषद पुनर्गठनका लागि सिफारिस गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा 5 नयाँ मन्त्री समावेश गरिएको छ। नेकपा एमालेबाट 4 र जनता समाजवादी पार्टी जसपाबाट 1 मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारी समेत तोकिएको छ।
2: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार बसेको प्रदेश सभा बैठकमा कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन सोच कार्यान्वयन गर्न भौतिक सुविधा सम्मानजनक रोजगारी आर्थिक वृद्धिमा केन्द्रित गराउने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।
1: अध्ययन विधामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्। अध्ययन विधाको दुरूपयोग गरी विश्वविद्यालयलाई हानि पुर्याएको बारे सरकारले चासो लिएपछि लामो समयदेखि विदामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। विश्वविद्यालयका अनुसार हालसम्म 41 प्राध्यापकले रकम फिर्ता गरेका छन्। यसबाट 10,46,56,804 रकम विश्वविद्यालयको पेन्सन कोषमा दाखिला भएको छ।
2: मुलुकमा सिंचाई सुविधाको विस्तार क्रमशः बढ्दै गए पनि अझै आधा भन्दा बढ़ी खेतीयोग्य जमीन सिंचाई सुविधाको पहुँच बाहिर रहेको तथ्याङ्कले देखाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार 44.63% जमीनमा सिंचाई सुविधा विस्तार भएको छ। करिब 56% खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुग्न सकेको छैन। सिंचाई सुविधा नभएका ठाउँमा आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ।
1: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गका लागि जापान सरकारसँग थप ऋण सम्झौता गरिएको छ। जापानको 16 अर्ब रूपियाँ सहुलियत ऋणमा यसको निर्माण थालिएको थियो। उक्त रकम अपुग भएपछि 5.5 अर्ब रूपियाँ थप ऋणको सम्झौता गरिएको हो। अतिरिक्त सहायता सम्बन्धी नोट आदान प्रदानमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत माइडा तोरूले बुधबार हस्ताक्षर गर्नुभयो।
2: डिजिटल प्रविधिको बढ़दो प्रयोगसँगै साइबर अपराध र अनलाइन दुरूपयोगका घटना बढ़न थालेको भन्दै बुडबलमा डिजिटल साक्षरता सम्बन्धी कार्यक्रम गरिएको छ। खास गरी युवालाई साइबर सुरक्षा र डिजिटल साक्षरताबारे सचेत गराउने उद्देश्यले कार्यक्रम गरिएको प्रदेश युवा परिषद समितिले जनाएको छ। समितिको आयोजनामा बुडबलमा आयोजित साइबर सेक्युरिटी तथा डिजिटल साक्षरता कार्यक्रममा सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट बस्ने उपाय, व्यक्तिगत डाटाको सुरक्षा तथा जिम्मेवारी, डिजिटल व्यवहारबारे जानकारी गराइएको थियो।
1: अब शेयर बजार बुधबार नेप्से परिसूचक 2.66 बढ़ेर 2780.25 बिन्दुमा बन्द भएको छ। यस दिन 2779.15 बिन्दुसम्म पुगेको बजार 2768.82 बिन्दुमा झरेको थियो। बुधबार 5.73 अर्ब रूपियाँ भन्दा बढ़ीको 1,53,00,000 भन्दा बढ़ी कित्ता धितोपत्र कारोबार भएको छ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब केही विदेशका खबर। इरान र संयुक्त राज्य अमेरिका बीच बढ़दो सैन्य तनावबीच बुधबार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण भएपछि व्यापारिक उडानहरू तत्कालका लागि स्थगित गरिएको छ। यस घटनामा धेरै मानिस घाइते भएका छन् र विमानस्थल संरचनामा गम्भीर क्षति पुगेको कुवेतले जनाएको छ।
2: अब खेल र खेलाड़ीका खबर। नेपाल साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा बंगलादेशसँग पराजित भएको छ। भारतको गोवा स्थित जवाहरलाल नेहरू स्टेडियममा बुधबार भएको खेलमा शुरूआती अग्रता जोगाउन नसक्दा नेपाल पराजित भएको हो। पहिलो हाफमा 1-1 गोलको बराबरी भएको खेलको दोस्रो हाफमा नेपालले थप गोल खाएको हो। नेपालका लागि खेलको 22 मिनटमा गीता राणाले गोल गर्दै शुरूआती अग्रता दिलाउनु भएको थियो। बंगलादेशका लागि ऋतु पूर्ण चकमा र मिलाम सुगारो रिकाले गोल गरेपछि नेपाल 2-1 पराजित भएको हो। यो जितसँगै बंगलादेश फाइनल पुगेको छ। यसअघि नेपालले समूह ए को पहिलो खेलमा भूटानलाई 1-0 र दोस्रो खेलमा श्रीलंकालाई 2-0 गोलले हराएर सेमी फाइनलमा स्थान बनाएको थियो।
1: अब विचार विश्लेषणको पालो। प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीले हिमालय टाइम्समा लेख्नु भएको बालेनको राज्य र स्वर्णिमको बजेट शीर्षकको विचार रहेको छ। अहिलेका प्रधानमन्त्री चिप्लिएका हुन् कि नियोजित हो भन्ने त समयक्रमले देखाउँदै जाला, तर प्रधानमन्त्रीको गलत भनाईमा पनि राष्ट्रपतिका सबै सांसदले ताली बजाउनु र स्वागत गर्नु उदेक लाग्दो छ। व्यक्ति गलत हुन सक्दछ, तर राजनैतिक दल पुरै गलत हुन हुँदैन। प्रधानमन्त्रीको यस्तो आपत्तिजनक भनाईमा पनि राष्ट्रपतिका तर्फबाट कुनै प्रतिक्रिया नआउनु आश्चर्यजनक छ। प्रधानमन्त्रीले आफ्नो बोली सच्याउनै हुन्न भनेर प्रधानमन्त्रीलाई देवत्वकरण गर्ने कार्य घातक हुन्छ। गलत कुरालाई सही साबित गर्न प्रयास गर्दा एउटा झुट टोकाउन सही झुट बोल्न परे जस्तै हुन्छ। प्रधानमन्त्रीलाई संसदले बनाएको हो र त्यही संसदमा गएर आफ्नो वाणी सच्याउँदा प्रधानमन्त्रीको इज्जत गिर्ने होइन, झन बढ्छ। जंगेले बोलेपछि बोल्यो बोल्यो भन्ने हो भने चाहिँ केही भन्नु छैन।
2: वातावरण संरक्षण साझा दायित्व शीर्षकमा तीर्थराज भट्टराईको विचार नागरिक दैनिकमा छापिएको छ। वातावरण जोगाउनु भनेको मानव अस्तित्व जोगाउनु हो, सम्पूर्ण प्राणीको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु हो। सरकारले दिगो विकासको नीति बनाउने र प्रत्येक नागरिकले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक अनुसरण गर्ने हो भने मात्रै आजको चुनौतीलाई सामना गर्न सकिन्छ। अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा यही सन्देशसहित सम्पूर्ण नागरिकमा शुभकामना दिन चाहन्छु। दिगो विकास र वातावरण संरक्षणप्रति सबै तह र तबकाको जागरण, जिम्मेवारी र जवाफदेहिता आवश्यक छ।
1: देश बदल्न प्रतिभा प्रस्फुटन शीर्षकमा निर्मला छेत्रीले लेख्नु भएको विचार छ। यो गोर्खापत्र दैनिकमा छापिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर गेट आज केवल एउटा भौतिक संरचना मात्र होइन, नेपाली समाजको गहिरो मनोदशा, राष्ट्रिय आकांक्षा र सामूहिक पीड़ाको संवेदनशील प्रतीक बनेको छ। शिक्षामा लगानी, अनुसन्धानमा प्रोत्साहन, नवप्रवर्तनको वातावरण, निष्पक्ष नियुक्ति प्रणाली र योग्यतामा आधारित शासन प्रणाली निर्माण गर्न सकिए मात्र नेपालले आफ्ना प्रतिभा जोगाउन सक्छ। युवालाई पासपोर्टमा भिसा होइन, आफ्नै माटोमा भविष्य देखिने वातावरण चाहिएको छ।
2: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एन आर्यन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु। आजको नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभर एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, कूटनीतिक क्षेत्रका विषयमा छलफल र बहस गर्ने गर्दछौँ। सिधा प्रश्नको सिधा जवाफ पनि लिने गर्दछौँ। नेपाली बहस धेरैभन्दा धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। विदेशमा छरिएर रहेकादेखि स्वदेशका हरेक नेपाली बिहान बिहानै रेडियोका माध्यमबाट र विभिन्न माध्यमबाट नेपाली बहस सुन्नुहुन्छ र प्रतिक्रियाहरू पनि जनाउनुहुन्छ। र नेपाली बहसमा हामी आजको दिनमा चर्चा गर्न चाहन्छौँ यतिखेर ठूला प्रकरणमा सीआईबीको नजर छ। प्रभावशाली व्यक्ति र समूह अनुसन्धानको दायरामा पर्दैछन्। एकपछि अर्का व्यक्तिहरू अनुसन्धानको दायरामा पर्दैछन्, तर जीवी राईलाई भने पक्राउ गर्न सकिएको छैन। अन्य धेरै व्यक्तिहरू बिस्तारै पक्राउ परिरहेका छन्। ससाना कारोबारीहरू, ठगहरू पक्राउ पर्दै गर्दाखेरि अरबौंका ठग जीवी राईलाई भने यतिखेर प्रहरीले सीआईबीले पक्राउ गर्न सकिरहेको छैन। जीवी राई कहाँ छन्, कसरी बसेका छन्, कोसँग छन्, कसले लुकाएको छ, यावत विषयमा पनि कुनै किसिमको पनि अहिलेसम्म अत्तोपत्तो लाग्न सकेको छैन। जीवी राईलाई तत्काल पक्राउ गर्नका निम्ति भन्दै जनताबाट दबाव पनि छ, सहकारीका पीड़ितहरूबाट दबाव छ, तर जीवी राई अहिलेसम्म पक्राउ पर्न सकिरहेको एउटा स्थिति छैन। आजको दिनमा हामी चर्चा गर्न चाहन्छौँ अब सहकारी ठगीको आरोपमा बुझिएका व्यक्तिहरूको पक्राउ हुनुपर्दछ र खरबौं अरबौं रकम, जनताहरूको पसिनाको रकम खाने व्यक्तिहरू अब कानूनको दायरामा आउनुपर्दछ। दुईटै नजिकको सरकारले यस्ता व्यक्तिहरूलाई खोजेर अनुसन्धान गरेर उनीहरूका सम्पत्तिहरू जफत गरेर जनताका आँखालाई ओभानो पार्ने कामतर्फ सक्रिय हुनुपर्दछ। आजको नेपाली भाषा हामी चर्चा गर्न चाहन्छौँ आदरणीय श्रोता र यतिखेर रवि लामिछाने यति भारत भ्रमणमा हुनुहुन्छ। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, संस्थापनको उच्च महत्व पनि छ र उच्च स्तरीय भ्रमणमा सीमा विवादको मुद्दा भने ओझेलमा पर्यो। नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्छ भनेर रवि लामिछानेले भन्दै गर्दाखेरि, नेपाल भारतको प्राथमिक साझेदार हो, सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँछौं नरेन्द्र मोदीले, भारतीय प्रधानमन्त्रीले बताउनु भएको छ। तर नेपाल र भारतको जुन समस्या छ, समस्याका विषयमा भने त्यति धेरै वान टु वान हुन सकेन, तर सम्मान भने एकदमै राम्रो पाइएको छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई। अब नेपालका कैयन धेरै सीमाहरू छन्, सीमा समस्याहरू छन्, धेरै अन्य समस्याहरू छन्। यी समस्याहरूलाई दुई देशका प्रबुद्ध व्यक्तिहरू बसेर यसको छलफल गरेर अध्ययन गरेर यी विवादहरू समाधान गर्नपट्टि पनि अब सरकारले ध्यान दिनुपर्दछ। र विशेष गरी यो जुन भ्रमण भएको छ, यो भ्रमणले पनि धेरै खालका विषयहरूलाई चाहिँ उजागर गरेको छ। भारतले अब नेपाललाई हेर्ने नजरियामा समेत केही परिवर्तन गरेको छ र भारत पनि कम्तीमा कुनै न कुनै विषयमा सहकार्य गर्न पनि उत्सुक रहेको पनि भारतले एउटा सन्देश प्रवाह गरेको छ। आदरणीय श्रोता, हामी भन्न चाहन्छौँ अब नेपाल र भारतको बीचको सम्बन्ध सुमधुर भन्नुपर्दछ। यो सम्बन्ध चिसिनु हुँदैन, छिमेकीलाई फेर्न सकिँदैन, छिमेकीलाई सुमधुर सम्बन्ध मार्फत नै अगाडि बढाउनु पर्दछ। नेपालको विकास र आर्थिक प्रगति तथा समृद्धिमा साझेदार बन्न भारत इच्छुक छ र लामिछाने फर्किए लगतै परराष्ट्र मन्त्री शिशिर खनाल पनि दिल्ली जाने कार्यक्रम तय भएको छ र त्यस पछाडि पनि महत्वपूर्ण विषयमा सम्झौताहरू हुने अपेक्षा गरिएको छ। अब हामी यो ग्लोबलाइजेसनको यो युगमा, विज्ञान र प्रविधिको यो युगमा, डिजिटलाइजेसनको यो युगमा अब हरेक देशसँग हाम्रो सुमधुर सम्बन्ध हुनुपर्दछ र घट्दो आर्थिक वृद्धिदर र आर्थिक तरलता र यो समस्यालाई समाधान गर्नुपर्दछ। बजेट आइसकेको छ, तर बजेटको बारेमा छलफल गर्नुपर्ने सदन र संसदमा यतिखेरका हरकतहरू तपाईँहरूले राम्रोसँग देख्नु भएको छ। बजेट को विषयमा बुदागत रूपमा चाहिँ छलफल हुनुपर्ने जुन बेला हो, तर त्यो हुन सकिरहेको छैन। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाललाई अतिक्रमणकारीको संज्ञा दिइरहँदाखेरि प्रतिपक्षीहरू र विपक्षीहरू त्यहाँ चर्किएका छन्, उनीहरू तर्किएका छन्, उनीहरूलाई पनि एउटा न्यू भएको छ। अब संसदलाई बन्धक बनाइराख्नका निम्ति उनीहरूलाई पनि सजिलो भएको छ प्रतिपक्षी दलहरूलाई, तर अब संसदलाई खुलाउनु पर्छ, संसदमा बहस र छलफल हुनुपर्दछ। अब प्रधानमन्त्रीले के माफी माग्ने? त्यसो भए आज बहसको केन्द्रमा छ यो विषय, तर कतिपयले भन्दैछन् प्रधानमन्त्रीले माफी माग्नु भनेको देशले माफी माग्नु हो, अब प्रधानमन्त्रीलाई माफी मगाउने होइन। तर कतिपयले भन्दैछन् संसदको रेकर्डबाट यो शब्दहरू हटाउनुपर्छ, तर अप्रत्यक्ष रूपमा, अनौपचारिक रूपमा प्रधानमन्त्रीले यसबाट ब्याक भइसकेको सन्देश चाहिँ दिएका छन्। सरकारका प्रवक्ता सस्मित पोखरेलले दिउँसै जनताका आँखामा छारो हालेका छन् प्रधानमन्त्रीले यो शब्द बोल्नै भएको छैन भनेर। तर प्रधानमन्त्रीले बोल्नु भएको छैन ती शब्दहरू, प्रवक्तालाई थाहा छैन प्रधानमन्त्रीले
सीमाको विषयमा बोलेको विषय, नेपालले पनि भारतका कैयौँ ठाउँमा सीमा कब्जा गरेको रहेछ, जमिन कब्जा गरेको रहेछ भनेको विषय ओपन सिक्रेट छ, तर सस्मित पोखरेलले कसरी झुट बोल्न सके? आज नेपाली जनता जान्न चाहन्छन् यो विषयमा। आदरणीय श्रोता, हो टङ स्लिप हुने कुरा, तर प्रधानमन्त्री हरेक कुरामा अप टु डेट हुनुपर्दछ, हरेक कुरामा जान्नु पर्दछ, संसदको नियमावलीलाई पनि ख्याल गर्नुपर्दछ, संसदको नियमावली मान्नु पर्दछ। पपुलारिटी र पपुलिजमले मात्र राजनीति चल्दैन, अब हो पपुलिजमले राजनीतिमा अगाडि बढायो, अब चाहिँ उहाँले आफूले आफूलाई सम्हाल्नु पर्दछ। हिजोको विगतले देश चलाउने कुरा सम्भव हुन सक्दैन, महानगर चलाउने कुरा र देश चलाउने कुरामा फरक छ। त्यसैले प्रधानमन्त्रीज्यूलाई हाम्रो आग्रह छ, प्रधानमन्त्रीले अहिलेको अवस्थामा अब आफूलाई संयमतातर्फ ढाल्नु पर्दछ। प्रधानमन्त्रीले यो सिङ्गो देशको प्रधानमन्त्री हो र व्यक्तिको प्रधानमन्त्री होइन, आज नेपालको प्रधानमन्त्री, नेपालको प्रधानमन्त्रीले संसदको रोष्टमा उभिएर बोल्ने कुरा देशको एउटा दर्शी बन्छ, प्रमाण बन्छ, नजिर बन्छ, भोलि यो एउटा सम्पत्ति बन्छ, अन्तर्राष्ट्रिय जगतले भोलि उठाउन सक्छन्। धेरै विश्लेषकहरूले हामीलाई भनेका छन्, यदि सीमा मिचिएकै हो भने पनि संसदको रोष्टमा उभिएर एउटा देशको प्रमुखले, अभिभावकले, प्रधानमन्त्रीले यो हरकतसम्मका कुराहरू गर्नु हुँदैन, त्यसले हामीलाई कमजोर तुल्याउँछ अन्तर्राष्ट्रिय रूपमा भन्ने खालका पनि विषय आएका छन्। आज हामीले त्यसका बारेमा अलिकति पनि ध्यान नपुर्याउँदाखेरि, त्यसको बारेमा शिक्षा नलिँदाखेरि, त्यसको बारेमा थोरै पनि छलफल र बहस नगर्दाखेरि आलोचित हुनु परेको एउटा स्थिति छ। यसलाई सुधार्दै अब सरकार अगाडि बढ्नु पर्दछ। संसदलाई लामो समयसम्म बन्धक बनाउने होइन, बजेट को विषयमा बृहत्तम रूपमा चाहिँ छलफल र बहस हुनुपर्दछ। दुई तिहाईको दम्बले पेलेर जाने कुरा पनि त्यति लोकतान्त्रिक पद्धतिमा त्यति राम्रो हुँदैन। प्रधानमन्त्री र सभामुखको पनि सुमधुर सम्बन्ध हुनुपर्दछ, सभामुखले पनि रुलिङ गर्न सक्नुपर्दछ। सभामुख पनि एउटा प्यादा जस्तो भएर बस्ने होइन संसदमा, सभामुखलाई थाहा हुनुपर्छ प्रधानमन्त्री आउने कि नआउने, सभामुखले रोक्न सक्नुपर्दछ, नियमावली सम्झाउन सक्नुपर्दछ, तब मात्रै राष्ट्र, देश, सरकार एउटा समृद्धिको दिशामा अगाडि बढ्न सक्दछ। हामी नेपाली जनताले त खबरदारी गर्ने हो, अहिले दुई तिहाईको बहुमत दिएका छन्, नेपाली जनतालाई त आशा छ अब देश बन्छ, अब बेरोजगारी समस्या हल हुन्छ, रोजगारीका सिर्जनाहरू आउँछन्, यही तालले यही अवस्थाले देश बन्छ त भन्ने खालका विषयहरू पनि आएका छन्। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ, छोटो विश्राम छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: यो हो नेपाली रेडियो नेटवर्क।
3: खरो विषयमा तरो बहस, नेपाली बहस।
4: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
5: ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
6: डिसोम फाइबर नेट।
7: यतिकै हाम्रो बेसमा भारतका लागि पूर्व नेपाली राजदूत दिलीप कुमार उपाध्याय हुनुहुन्छ। उपाध्याय सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
8: नमस्ते नमस्ते खेमजी, सबैमा शुभ प्रभात।
7: शुभ प्रभात, गुड मर्निङ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भारत भ्रमणलाई यहाँले कसरी हेरिराख्नु भएको छ? नयाँ कोसे ढुङ्गा साबित भयो त यो भ्रमण।
8: कुटनीतिमा सबै कुरा हेर्नु, सबै देशले आफ्नो आफ्नो हितको लागि आफ्नो प्रयास गर्छन्। अब त्यसो मामलामा अब खास गरेर मित्र राष्ट्र भारत या अहिलेका वर्तमान प्रधानमन्त्री मोदीजी अत्यन्त निपुण माहिर हुनुहुन्छ। त्यसमा त अब हामी सबैले पहिलेदेखि नै जानेकै बुझेकै कुरा हो। जस्तै उहाँले पहिलो संसदमा आएर दिएको वक्तव्य सुन्दाखेरि सबै नेपाली गदगदै भएका थिए। त्यो अनुसारको परिणाम अब नेपालीले देख्न पाएनन्। त्यसको लागि हाम्रा पनि कमी कमजोरी होलान् होइन, भारतको पनि होला। त्यसको चाहिँ समीक्षा गरेर नयाँ हिसाबबाट फेरि विथ रियलाइजेसन अब नयाँ अध्याय आयाम सुरु गर्ने प्रयास भारतले भनिदिनु अब सुरु गरौँ भनेको छ। त्यो राम्रो कुरा हो, सकारात्मक रूपबाट लिनुपर्छ। हामी चाहिँ के गर्छौँ भन्ने कुरो महत्त्वपूर्ण
7: होइन। यो भ्रमणको दृश्यलाई हेर्दाखेरि होइन, भारतले जुन किसिमको सम्मान गरेको छ, जुन किसिमको स्वागत गरेको छ, भारतका उच्च पदस्थहरूसँग पनि भेट भएको छ, अहिलेसम्म विदेशका कुनै पनि पार्टीका अध्यक्ष सभापतिहरूसँग नभेटेका गृहमन्त्रीले समेत भेट दिनु भएको विषयलाई पनि सँगसँगै हेरिएको छ, यी यावत कुराहरूलाई चाहिँ कसरी लिन सकिन्छ?
8: त्यही मैले भने अब यस किसिमको कुटनीतिमा भारत चाहिँ अब एकदम अहिलेबाट होइन, खास गरेर बिजेपीको सरकार चाहिँ अत्यन्त निपुण छ होइन। खास गरेर यो प्रधानमन्त्री मोदीजी र उहाँको टिमहरू चाहिँ अब यो मामलामा अब थोरै छन्। अहिले पनि जस्तै हुन्छ नि, नेपाल सरकारले अब आफ्नो पार्टीको सभापतिलाई सरकारले निर्णय गरेर आधिकारिकता सहित पठाएको भएदेखि त्यो कुरो एकदम स्वागत योग्य थियो, राम्रो थियो। तर हामीले चाहिँ त्यो कचिसै गऱ्यौँ। नेपाल सरकारले चाहिँ विश्वास गर्न सकेन आफ्नै सभापतिलाई, आफ्नै पार्टीको भन्दैन अब नेतालाई पनि। एक किसिमले प्रधानमन्त्रीले विभिन्न कारणले नगए पनि नेपाल सरकारको विशेष दूतको रूपमा भनेर पठाइदिएको भएदेखि चाहिँ आधिकारिकता पाएको मानिन्थ्यो कुटनीतिमा चाहिँ है। तर भारतले चाहिँ खेल चाहिँ यस्तै हेर्नुहोस्, पहिले पनि जस्तै तपाईँलाई याद होला यस्ता धेरै खेल भएका छन्। अब हाम्रो त्रिवेन्द्र तात्कालीन परराष्ट्र मन्त्री चाहिँ स्वास्थ्यको कारणले दिल्ली जान सक्नु हो, अब प्रधानमन्त्रीले पनि जानुहोस् उपचार गरेर आउनुहोस् भनेर त्यो बेला केसीले भन्नुभयो। जाँदाखेरि मलाई चाहिँ यस्तो किसिमको अब न्यानो रेड कार्पेट ओछ्याएर स्वागत गरियो, त्यो तपाईँ हामीले देखेका थियौँ होइन। अनि हाम्रो प्रधानमन्त्री पनि दङ्ग पर्नुभयो अरे, ओहो ए उपचार गर्न गएको मान्छेलाई पनि यत्रो स्वागत भन्छ। अब यो त गफ हेर्नुहोस्, कुटनीति यस्तो हुनु पनि पर्छ।
7: प्रधानमन्त्री भन्दा पनि धेरै ठुलो स्वागत गरियो नि त आर्जुन राणा देउवालाई त्यो बेला।

0: किनभने है अब ठिक छ, भारतले पनि यी कुराहरूलाई रियलाइज गरेको, हामीले विगतको धेरै कमी कमजोरी त्रुटि हामीले पनि गऱ्यौँ कुटनीतिमा, किनभने मैले पनि भारतको कुटनीतिलाई चाहिँ परिपक्व कुटनीति मानेको छैन। हेर्नुहोस्, चाहे त्यो कोभिडको बेलामा नेपालले चाहिँ भ्याक्सिन नपाउने कुरामा हाम्रो चाहिँ मान्छे नि अब त्यो सुदूर पश्चिममा ट्रेनबाट खसेर चाहिँ अब बिचरा बेपत्ता भएको बेलामा चाहिँ खोजबिन गर्ने कुरामा पनि अमानवीय किसिमको चाहिँ सोच व्यवहार देखाउने पनि कुटनीति हुन्छ, त्यो अपरिपक्वता हो। इपिजीकै प्रतिवेदन पनि कमसेकम बुझेर कार्यान्वयन नगरे हुन्छ नि त, बाध्यकारी थिएन, त्यो नै बुझ दिने कुरा। यस्ता कुरा चाहिँ के हो भने भारतका पनि अर्कै नै, अनि यो यहाँ विवादको बारेमा पनि खालि नेपालले खोजेको त के भनेदेखि वार्ता गरौँ सम्वाद गरौँ भने हो, वार्ता गर्दै त कुरो अहिले पनि सबै कुरो भयो अरे, अब सीमाको बारेमा चाहिँ चप्दै भएन, अब त्यो भारत त्यही गर्न खोज्छ।
1: सीमा विवादमा चाहिँ मौनता नै साधियो नि त, हैन यो वान टु वान टक हुन सकेन नि त सीमाको विषयमा।
0: नेपाललाई यहाँ सबभन्दा बढी मर्का पीडा परेको छ, त्यो कुरालाई चाहिँ विवादित कुरा अहिले किन गर्ने, अहिले त राम्रो राम्रो कुरा गरौँ, मिठो मिठो कुरा गरौँ भनेर भन्छन् कुटनीतिमा, ठिकै छ। अब त्यस कारण यस्ता कुराहरूमा चाहिँ सजग हुने चाहिँ हामीले हो, भारतले गर्नु चाहिँ त मैले कुनै अस्वाभाविक मानेको छैन।
1: तर भारतीय पक्षले नेपालसँगको सम्भावित सम्वादका विषयको सूची लिस्ट पनि मागेको छ, होइन अब सभापति फिर्ता भइसके पछाडि परराष्ट्र मन्त्री शिशिर खनाल पनि भारतको भ्रमणमा जाने कुरा छ, यसले केही नयाँ आयाम थप्न सक्छ?
0: सक्नुपर्छ, हामीले सक्नुपर्छ, भारतले भन्न त यो कुरा सधैँ भन्थ्यो, वास्तवमा नेपालले के चाहन्छ भन्थ्यो, है त्यो चाहिँ हामीले के चाहन्छौँ भन्ने कुराको त हामीले एउटा पार्टीको एजेन्डा, एउटा प्रधानमन्त्रीको एजेन्डा भन्दा पनि नेपालको चाहिँ एजेन्डालाई बनाउन सक्नुपर्छ, जुन कुरो मैले धेरै पटक भन्ने गरेको छु, नेपालको सुरक्षा नीति, नेपालको परराष्ट्र नीति, नेपालको विकास एजेन्डा भनेको अब अहिले हामीले चाहिँ यसलाई एउटा राष्ट्रिय एजेन्डा बनाउन सक्यौँ होइन भनेदेखि त्यसले चाहिँ एउटा निकै ठुलो ग्राभिटी दिन्छ र भारतलाई पनि बाध्य पार्छ, भारतमाथि पनि ठुलो दबाब छ। नेपाल जस्तो एउटा भनिदिनु उनीहरूको नेबरहुड फर्स्ट पोलिसी भनेको नयाँ पोलिसी हो र हिजो पनि थियो नि त, हिजो किन बिग्रियो, किन चाहिँ परिणाम दिन सकेन, कतै उचाइमा पुर्याउने कुरा फेरि आछ है, पुर्याउँ ठिक छ।
1: तर तपाईँलाई अनुभव अनुभूति चाहिँ भयो, दिप कुमार उपाध्याय छ, तपाईँलाई अलिकति अनुभूति भयो गणतन्त्र पछाडि चाहिँ जुन किसिमको यो सम्मान, जुन किसिमको यो स्वागत देखियो, जुन किसिमको यो होइन एउटा पार्टीको सभापतिलाई, होइन पार्टीको सभापतिलाई हरेक सरकारका चाहिँ उच्च पदस्थहरूले भेटे, यसको सन्देश चाहिँ अब दुइटै नजिकको सरकार छ, नेपालसँगको सम्बन्ध अलिक फरक हुनुपर्छ भन्ने खालको सन्देश दिन पनि खोज्या हो र भारतले?
0: त्यो अवश्य होइन, समय बलवान हो, समय नै सबभन्दा बलवान विषय हेर्नुहोस्, र हामी त एउटै ऋषि परम्परा, वैदिक सनातन धर्म संस्कृति परम्पराको चाहिँ देश, अब भारतमा पनि यो विचार त प्रबल छ, त्यसले गर्दाखेरि नेपालमा यत्रो परिवर्तन भयो, यत्रो परिवर्तन भएपछि अब यत्रो झन्डै दुई तिहाईको बहुमतको सरकार बनेको छ, त्यससँग भारतले कस्तो किसिमको सम्बन्ध राख्छ, कस्तो व्यवहार गर्छ भन्ने कुरा त खास गरेर नेपाल र भारतमा नभएर अन्तर्राष्ट्रिय चासोको विषय पनि छ, भारतलाई पनि यी कुराहरू त कतै चाहिँ घोचेको होला, दुखेको होला, र सुधार्ने अवसरको रूपमा भारतले ग्रहण गर्छ, हिजोका आफ्ना पनि भनिदिनु विगत यावत कमी कमजोरीहरूलाई उसले चाहिँ सुधार्ने प्रयास गर्छ भने नेपालले त हाम्रो तर बाध्यता छ, हामी एउटा कुरा खेल्दी सबै कुरो गर्न सकिन्छ, भूगोल बदल्न सकिन्न, छिमेकी बदल्न सकिन्न, हाम्रो यस्तो भौगोलिक अवस्था छ, भोलि गएर कुनै बेलामा अब 10-20-50 वर्षपछि अब हिमाल मुनिबाट एउटा इन्टरनेसनल चाहिँ तपाईँको भनिदिनु अब सुरुङ मार्ग बन्ला, अन्तर्राष्ट्रिय सुरुङ मार्ग बन्ला, ल त्यो बनेर अलिकति बन्न नेपालमा चाहिँ 24 घन्टा उताबाट नि सप्लाई आउने बेलाको कुरा छुट्टै हो, होइन भने हामी त पुरै रूपबाट भारतसँग नमिलिकन, भारतसँग हाम्रो समुद्र सम्बन्ध नराखिकन त हाम्रो त बाध्यता छ, त्यसको फाइदा चाहिँ भारतले उठाउँछ, हामीले भारतसँग उठाउनु पर्ने फाइदाको बारेमा हामीले चाहिँ सधैँभरि चुक्दै गयौँ भन्ने मेरो चाहिँ दुखेसो हो, नेपाल सरकारले पनि यो बारेमा चाहिँ ध्यान अब देला आशा गरौँ।
1: अब अहिले सभापति रवि लामिछानेको पहिलो भ्रमण भयो यो सरकार बनिसकेपछि, तर प्रधानमन्त्री को चाहिँ भ्रमण हुन सकेन, यसमा कुटनीतिक हिसाबले कतै भारत नेपालसँग अलिकति रिसाएको वा चाहिँ अलिकति सम्बन्धमा चाहिँ के समस्या आएको, चिसो पनि आएको थियो यो यो भ्रमणभन्दा अगाडि चाहिँ?
0: होइन, अब नेपाललाई त हेर्नुहोस् हामी सोभरेन कन्ट्री हो, होइन हामी प्राविधिक रूपले कहिले पनि पराधीन भएनौँ, त्यो हाम्रो आफ्नो एउटा चाहिँ भन्दैन अब गौरव गाथा इतिहास छ, संस्कृति सभ्यताको इतिहास त्यो साक्षी छ, तर त्यो भन्नेमा अनि फेरि अब तर भारतमा पनि एउटा राजनैतिक तह छ, एउटा प्रशासनिक तह छ है, अब त्यो राजनैतिक तहमा त त्यस्तो कुरो कहिले पनि पाइएन, तर प्रशासनिक तहले चाहिँ नेपाललाई त हामीले म्यानेज गरेका छौँ, ठिकै छ ठिकै छ भन्ने केही पनि नगर्ने, नेपाललाई यत्तिकै खालि अल्मलाएर राख्ने नै चाहिँ देखिएको थियो, त्यसमा डिपार्चर हो भनेदेखि हामी अत्यन्त सौहार्दका साथमा नेपाल चाहिँ अगाडि बढ्न सक्नुपर्दछ, नेपाल अगाडि बढ्नु पर्दछ, त्यो बढ्नको लागि त

0: गर्ने त सरकारले हो, आज भनौँ न राष्ट्रपतिको सरकार छ, झन्डै दुई तिहाईको बहुमतको सरकार छ। यसले पनि विगतका नेपालका अब जति पनि हामी चाहिँ भनौँ अब राष्ट्रिय प्रशासकहरू पार्टीहरू चाहिँ अल्मली आपसमा चाहिँ यस्ता कुराहरूमा चाहिँ अलिकति हामीले चाहिँ ध्यान पुगेन, राष्ट्रिय दृष्टिकोण बनाउन सकेनौँ। अब त्यो गल्ती नदोहोऱ्याएर नेपालको एजेन्डा चाहिँ बनाऊ, त्यसमा म चाहिँ एकदम सहमत छु। अवसर हो, नेपालको लागि पनि अवसर हो। के हो त भारतसँग हाम्रो अपेक्षा के हो भन्ने कुरो कस्तो रूपबाट आँखामा आँखा जुटाएर नेपालले भन्न सक्नु पर्दछ, यहाँको सरकारले गर्नु पर्दछ, गर्छै गर्दैन साँच्चै।
1: होइन, अब सरकारले चाहिँ कूटनीतिक हिसाबले हरेक छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई चाहिँ सुमधुर बनाउन सक्ने आधारहरू देख्नुहुन्छ तपाईँले?
0: अनि पर्छ, हेर्नुहोस् पर्छ, अब कति गर्छ त्यो त हेर्नुहोस् अब हामीले नि, हामीले त केही शुभकामना दिने हो, शुभेच्छा दिने हो।
1: अनि सीमा लगायतका विषयमा होइन, सीमा लगायतका विषयमा, रोजगारीका विषयमा वान टु वान वार्ताहरू, छलफलहरू किन हुन सक्दैनन्? तपाईँले अघि पनि उठाउन खोज्नु भएको थियो प्रबुद्ध समूहको इपिजीको प्रतिवेदन चाहिँ भारतले बुझ्नै मानेको छैन, होइन, नेपाल पक्षले पनि यो विषयमा बोल्ड रूपमा चाहिँ टेबल टक गरेर कुरो पनि उठाउन सकेका छैन। अब उहाँहरू चाहिँ उठाउन सक्षम हुनु होला रवि लामिछानेजीहरू, जस्तो उहाँले सीमाको विषयमा एउटा हिन्दुस्तान टाइम्समा केही लेख्दाखेरि, होइन, यो इङ्ल्यान्डसम्मको चाहिँ सहभागिताको कुरालाई गर्दाखेरि त भारतले ठाडै अस्वीकार गरिसकेका छन्, त यो तेस्रो देश त मान्य हुन सक्दैन हाम्रो सीमा विवादको विषयमा भनेर, होइन? फेरि
0: होइन, जहाँ पनि हेर्नुहोस् अब सीमा विवाद भनेको दुईवटा देशको बिचको चाहिँ सीमाको विवाद हुन्छ, अन्तर्राष्ट्रिय मान्यता हो, हामीले पनि बुझेको कुरा हो, होइन? त्यसको तेस्रो पक्षलाई चाहिँ कसैले पनि स्वीकार्दैन। तेस्रो पक्ष चाहिँ कहिले भन्दा साक्षीको रूपमा, प्रमाणको रूपमा, भोलि गएर विवाद बढ्यो अन्तर्राष्ट्रिय, अब यसलाई चाहिँ भन्दैन करण गर्नुपर्ने भयो, अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने भयो भने त्यो बेलामा यी सब कुराहरू हुन्छ। त्यो सेकेन्ड स्टेज, हामी पहिलो स्टेपमै पहिले प्रयास गरौँ न, द्विपक्षीयमा चाहिँ हामीले समाधानको चाहिँ प्रयास गरौँ। भारत त्यसको लागि तयार छ, इच्छुक छ, होइन, वार्ताको लागि मात्रै पनि, संवादको लागि उसले अब तयार हुन्छ भनेदेखि त राम्रो कुरा हो नि। आफ्नो प्रमाण भारतले देखाओस्, हाम्रो प्रमाण हामीले देखाउँ, एउटा कुनै सम्म त्यसबाट संवादबाट सहमति निस्किन्छ, एउटा त्यसको चाहिँ भन्दैन अब समाधान त निस्किन्छ नि। जहाँ समस्या छ त्यो समाधान छ, हेर्नुहोस् म त्यति सकारात्मक मान्छे हुँ, अब समस्या नै बुझ्दिनँ। हिजो त भारत सरकारले स्वीकारेको कुरा हो नि, जुन अहिलेको यो क्रस होल्डिङ, अब यो अकुपेसनको कुरा आयो नि, म त अब तराईको मान्छे, सिमानाको मान्छे, होइन, जस्तै बोर्डर भए हाम्रो जग्गा जमिनहरू चाहिँ तपाईँले देख्नु भएको छ नि, आली मिलो त टेढोमेढो हुन्छ नि, तपाईँको मेरो जग्गा आज जे छ कि त स्टेट ल्यान्डमा छैन नि। अहिले डिजिटल म्यापिङमा चाहिँ हामीले त्यो पिलर टु पिलर कुरा गऱ्यौँ, है, त्यो गर्दाखेरि त कुनै भारतमा पऱ्यो, कुनै नेपालमा पऱ्यो, सामान्य कुरा हो, त्यो धेरै मिलाइसके मिलेको छ, अझै मिलाउन बाँकी छ। त्यस्तो कुरालाई पनि नेपालले मिचेको छ भनेर भन्नु त हाम्रो कमजोरी हो, हेर्नुहोस्, हाम्रो
1: संसदको रोस्टम बाडे भनिदिनु भयो नि त प्रधानमन्त्रीज्यूले, त नेपाल पनि नेपाललाई अतिक्रमणकारीको संज्ञा दिनुभयो नि त उहाँले आफैले, होइन,
0: उहाँको अपरिपक्वता, उहाँको अदूरदृष्टिता हो, उहाँले कसले अलिकति ब्रिफिङ गरे यो बारेमा, शब्द चयनमा गल्ती भयो, त्यो कुरो उहाँले अब छिटोभन्दा छिटो संसदीय रोस्टममा उभिएर प्रश्न गर्दैदेखि यो कुराको चाहिँ पटक्षेप हुन सक्छ, होइन भनेदेखि
1: कमजोरी हो यो चाहिँ,
0: एकदम कमजोरी त्यो स्वीकार्नु पर्छ। मान्छेले आफ्नो कमजोरी पनि स्वीकार्न नसक्ने पनि कहीँ त्यो मान्छेले अब भोलि प्रगति गर्छ र
1: प्रधानमन्त्रीले त्यसो भए रोस्टममा बसेर
0: माफी नै शब्द किन प्रयोग गर्नु पर्यो र त्यो उहाँको त्यो इन्टेन्सन के हो भन्न पर्यो नि त। माफी भन्ने शब्द त म पनि त्यो भन्दिनँ अघि यसको प्रधानमन्त्री, तर उहाँको अभिप्राय के थियो त त्यो प्रश्न उहाँले गर्नु पर्यो नि।
1: मिचेकै पाइएको हो भने पनि, मिचेकै हो भने पनि त त्यो त आन्तरिक संवादमा मिलाउने कुरा हो नि त। सार्वजनिक रूपमा चाहिँ यसरी रोस्टम बाडे भन्ने कुरा त दोषी प्रमाण बन्छ नि त, होइन, अन्तर्राष्ट्रिय
0: जगतमा। अब यो जुन हामीले सुस्ता र काला पानीको क्षेत्र चाहिँ विवाद सुल्झाउन रहेको चाहिँ क्षेत्र भनेर त्यो नापिनै रहेको छैन अहिलेको डिजिटल म्यापिङमा, है, त्यो कुरो भारतले पनि स्वीकारेको, हामीले पनि स्वीकारेको, तर भारतले त्यो चाहिँ सुस्ताको त टचै भएको छैन, काला पानीको चाहिँ एकतर्फी रूपबाट उसले ट्रेड रुट र पिलग्रिमेज रुट के भनेर अब चिनसँग पनि सम्झौता गरेर बाटो बढाएपछि अब चुच्चे नक्साका प्रकरण अनेक विवाद आयो, यी कुराहरूलाई के उसले पनि स्वीकार्नु त पर्यो। मैले पनि विवादित मानेको हो, मेरो मन्त्रालयले मेरो प्रधानमन्त्रीको वक्तव्यमा परेको कुरा त्यति त म स्वीकार्छु, वार्तामा बसौँ भन्नु पर्दैन त, वार्तैमा नबस्ने त भारत अर्कै नै हो नि। यो कुरामा चाहिँ हामीले हाम्रो प्राइमरी फोकस चाहिँ त्यहाँ हुनु पर्यो, प्राथमिकता त्यहाँ हुनु पर्यो।
1: प्रधानमन्त्रीले उठाएको मुद्दालाई चाहिँ कूटनीतिक हिसाबले त फरक फरक ढङ्गले पनि त व्याख्या गरे नि त राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले, होइन, यो कुरा अहिले अब अन्तर्राष्ट्रिय मञ्चमा पुग्यो, भारतले पनि यसमा चासो देखायो, प्रधानमन्त्रीले बुझेरै जानेरै यो विषयलाई उठाउन खोज्नु भएको, ग्रेटर नेपालसम्मका पनि सपनाहरू बाँडिए फेरि,
0: होइन, हेर्नुहोस् अब विभिन्न अब यो शब्द र पानीलाई जता लगायो उतै जान्छ नि त, अब नयाँ नयाँ सांसदहरू हुनुहुन्छ, उहाँको नयाँ नयाँ भौतिकता होला, नयाँ ज्ञान होला, त्यसमा म अहिले जान चाहन्न, तर कुरो चाहिँ के हो भने
1: लिपुले कहाँ पर्छ भन्दा पनि थाहा नभएका पनि सांसदहरू हुनुहुन्छ।
0: होइन, अब नेपालको चाहिँ हित हुनु पर्यो, परिणाम देख्नु पर्यो कि, म चाहिँ त्यसमा फोकस गर्छु। परिणाम नेपाली जनताले, नेपाल राष्ट्रले, ए हाम्रो यो समस्यामा चाहिँ यो समाधानमा, जस्तै भन्छ नि हाम्रो चाहिँ भारतसँग जे जे इस्युजहरू छन् नि त्यसमा यो यो मामलामा चाहिँ हाम्रो चाहिँ लो हो राम्रो भयो, ल राम्रो चाहिँ परिणाम आयो, राम्रो चाहिँ कामको सुरुवात हो भनेर हामीले पनि सोच्न सक्नु पऱ्यो, र भारतले पनि नेपालसँग उसको जे अपेक्षा छ कस्तो रूपबाट भनेर नेपाल सरकारले के सक्ने के नसक्ने त्यो कुराको चाहिँ राम्रो एउटा प्रबन्धनसहितको चाहिँ हामी एउटा अब सम्बन्ध कायम राख्न सक्यौँ भने भारत नै खुसी नै होला, यति त यति हुने त्यति नहुने रहेछ भन्ला अन्त खालि के दोषारोपणको खेलमा नेपाल र भारत परेको छ, एकले अर्कालाई दोषारोपण गर्ने र दुवै देशको चाहिँ हित नहुने, दुवै देशको बेइज्जती, हाम्रो त मरणान्त नै छ, भारतलाई पनि के राम्रो भएको छ, नेपालसँगको सम्बन्धलाई हुँदो खालको राम्रो सम्बन्ध चाहिँ अब एक किसिमले चाहिँ भन्दैन तल माथि पारेर बिगार्न खोजेर बिग्रिन खोजेर बिग्रेर के फाइदा हुन्छ, हुँदैन नि त, ठुलो दबाब भारतभित्र पनि छ खबरदार भन्ने।
1: तर अहिले भारत चाहिँ अलिकति सतर्क भएको जस्तो, अलिकति सशङ्कित पनि जस्तो देखिन्छ, होइन
0: होइन, त्यो त्यति प्राथमिकतामा अब नेपाल छैन, अहिलेको वर्तमान भू राजनीतिले गर्दाखेरि अब मानिदिनुहोस् आउने अब कमसेकम 10-20 वर्षपछि ऊ अब विश्वको चाहिँ राजनीतिक केन्द्र नै दक्षिण एसिया बन्छ, खास गरेर चिन र भारतै बन्छ, त्यसमा पनि चिन र भारतको बिचमा सन्तुलनको कडीको रूपमा चाहिँ अब नेपालको भूमिका, अब नेपालको चाहिँ हिमालय अत्यन्त संवेदनशील छ, यसले गर्दाखेरि सबैको ध्यान आकर्षित छ, त्यसले गर्दाखेरि अब त्यो सजगता चाहिँ होला, हामीले अब सम्बन्ध सुधार्न सकेनौँ भनेदेखि झन् झन् यसले चाहिँ हामीलाई गाह्रो पर्छ भन्ने भारतमा पनि त्यो चाहिँ छ, अब हामीले त्यसको चाहिँ उपयोग गर्न सक्नुपर्छ, त्यो उपयोग गर्नको लागि राष्ट्र चाहिँ एक ढिक्का हुन पर्यो, अब यसमा भन्दै अब एक किसिमले राष्ट्रसभाभित्रै अब फेरि यही कुरालाई लिएर चाहिँ अब अहिले मलाई हेर्नुहोस् दुःख लाग्यो के भनेदेखि एउटा सरकारले आफ्नो सभापति जाँदाखेरि आधिकारिक निर्णय गरेर पठाएको भए त अर्कै गरिबमा हुन्थ्यो नि, अब सरकार के भन्छ अह उहाँको व्यक्तिगत भ्रमण हो, हामीलाई त थाहा सरकार छैन
1: भन्थ्यो, सस्मित पोखरेल सरकारका प्रवक्ताले अस्ति बोल्नुभयो त्यही कुरा बोल्नुभयो फेरि,
0: होइन प्रधानमन्त्री नबोल्ने त्यसैले हामीले सरकारको धारणा भन्नु पर्यो परेन, अनि
1: आफ्नै पार्टीको सभापति जाँदैछ, आफ्नै पार्टीको सरकार छ, होइन आफ्नै पार्टी ती सभापतिकै कारणले गर्दाखेरि उहाँहरू यो स्थानमा पुग्नु भएको छ, यसमा पनि त निकै ठुलो होइन त्यो संशय त छ नि त भित्र, होइन उहाँहरू पनि बिग्रिनुहुन्छ कि भन्ने चिन्ता छ क्या नेपाली जनताले, धोका पाउने हो क्या सर, फेरि व्यक्ति के हुन्छ कसो हुन्छ भन्ने कुरा होइन क्या, भोलि
0: बाहिर हेर्दाखेरि त राष्ट्रमा एउटा पार्टी छ झन् द्वितीयको बहुमत छ, त्यो पार्टी कसरी बन्यो, कस्ता कस्ता समूह, कस्ता कस्ता व्यक्ति छन्, कस्ता कस्ता चरित्र छन् भन्ने कुरा त तपाईँले हामीलाई थाहा छ नि, यसले गर्दा म चाहिँ अहिले नि परिणाममा जान चाहन्छु, सकारात्मक छु, राम्रो गर्नुहोस्, शुभकामना छ, हाम्रो पूर्ण सहयोग हुन्छ,
1: अहिलेको यो सरकारले चाहिँ सुशासन केन्द्रित ढङ्गले अगाडि बढ्ने कुरा र आफूले पाएको म्यान्डेटलाई चाहिँ जनता सामु पुर्याउने कुरामा कतिको सफल हुन सक्छ,
0: अहिले हेर्नुहोस् अब आशावादी हामी हुनुपर्छ, किनभने केही न केही त अब अहिले अहिलेसम्म कानुन परिवर्तन नहुँदाखेरि पनि वर्तमान कानुनबाट पनि अलिकति पनि सरकारले चाहिँ नैतिक मूल्य मान्यता आदर्शलाई ध्यानमा राखेर इमान्दारी त देखायो भने परिणाम त हुँदो रहेछ नि, जनताले केही सुविस्ता त पाउँदो रहेछ नि, जस्तै अहिले तपाईँको भन्दैन अब डिजिटल हिसाबले मान्छेहरूले चाहिँ ड्राइभिङ लाइसेन्सहरू पाउन थालेका, कामहरू अलिक फटाफट हुन थालेका, अलिकति कर्मचारी तन्त्र पनि डराउन थालेको, हिजोको जस्तो चाहिँ खुलेआम चाहिँ बिचौलियाहरूको भन्दैन दौडादौड भागाभाग बालुवाटारमा सधैँभरि चाहिँ अब वैधानिक भन्दा अवैधानिक गतिविधिहरू भएको कुरा त रोकिहाल्छ नि, त्यो त राम्रो कुरा हो, त्यसलाई त हामीले हेर्न सक्छौँ कि भने सत्यलाई त सत्य भन्न सक्नुपर्छ, आज अस्तिलो के छ भन्दा आध्यात्मिक चेतनाको कमीले गर्दा मान्छेले सत्यलाई सत्य पनि देख्दैन, सत्य पनि भन्दैन, नेपालको समस्या त्यो, हाम्रो आजको समाजको समस्या त्यो, हेर्नु
1: संसदको दृश्य समाज त यही हो, मानिसहरू यही हुन् होइन, यही समाजमा हुर्किएका मानिसहरू हुन् तर संसदमा दृश्य देखिरहनु भएको छ तपाईँले अहिले,
0: अहिले देखाएको छु, यो त के भने सांसदहरूलाई चाहिँ अब पढाउन सक्नुपर्छ, सिकाउन सक्नुपर्छ,
1: दुई दुई पटक सिकाइसक्यो, दुई दुई पटक ट्युसन पढाइसक्यो राष्ट्रपालले, अझै पनि त उहाँहरू त
0: पुगेन पुगेन है, एउटा सांसद भएपछिको न्यूनतम आफ्नो चाहिँ भन्दैन, राष्ट्रपालले मात्रै होइन प्रतिपक्षले पनि सिकाउनु पर्छ,
1: प्रतिपक्षले पनि सिकाउनु पर्ने छ नि त, प्रतिपक्षको नयाँ नयाँ छ नि त अहिले त, होइन
0: यो सबै आध्यात्मिक चेतको कमी भन्छु मैले, हेर्नुहोस् आध्यात्मिक चेतना नभइकन चाहिँ केही हुँदैन, जति पढाउनु जति सिकाउनु जति उफ्रनु सही केही हुँदैन, मुख्य कुरो नैतिकता मूल्य मान्यता आदर्श भन्ने कुरा त त्यो चाहिँ तपाईँको त्यो त्यसरी सिकाएर मात्रै पढेर मात्रै पिएचडी गरेर आउँदैन, हेर्नुहोस्
1: भनेपछि एकपटक फेरि क्लास दिनुपर्छ होइन सबै सांसदहरूलाई,
0: होइन होइन सबैले आफैले हेर्नुहोस् आफ्नो चिन्तन गरून्, हाम्रो नेपालको समस्या के हो, त्यसको समाधान के हुन सक्छ? हाम्रो समाज कस्तो हो? भोलि गएर भयो भने त अर्को ग्रहबाट कोही आएको छैन, हामीले बिचका मान्छे हुन् होइन? यो कुरो बुझौँ
1: हस्। यहाँको महत्त्वपूर्ण समयका लागि र सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
0: मेरो पनि धेरै धेरै धन्यवाद, नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो भारतका लागि पूर्व नेपाली राजदूत देव कुमार उपाध्याय, आदरणीय श्रोता नेपाली भाषामा छोटो विश्राम छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: पठाएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौँ।
3: यो नेपाली रेडियो नेटवर्क
4: खरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
5: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
6: डिसोम फाइबरनेट।
7: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेल हुनुहुन्छ। प्रदीप पौडेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: नमस्कार, धन्यवाद।
7: अब यो नवीकरणको विषयलाई म उठान गर्न चाहन्छु। तपाईँले सदस्यता, क्रियाशील सदस्यता नवीकरण गर्नुभयो?
8: मैले नवीकरण त धेरै अगाडि गरेको, अहिले अध्यावधिक पनि गरिसक्यो।
7: अध्यावधिक पनि भइसक्यो, अब देशभरका कङ्ग्रेसका कार्यकर्ताहरूले अध्यावधिक गरे, आज अन्तिम मिति हो नि त।
8: हजुर, हाम्रो अध्यावधिक कार्य अन्तिम चरणमा पुगेको छ।
7: देशभरका सदस्यहरूमा यसमा उत्साह छ? कति जति अध्यावधिक भयो, क्रियाशील सदस्यताहरू भन्ने कुराको लगतहरू तपाईँहरूले चाहिँ नजिकबाट हेरिरहनु भएको छ केन्द्रमा बसेर?
8: हेर्ने कुरै भएन नि, अध्यावधिकै लगत निकाल्नका लागि गरेको हो, त्यसको विवरण सङ्कलन गर्नका लागि गरेको हो, सदस्यलाई जोड्नका लागि गरेको हो।
7: कतिको उत्साह छ क्रियाशील सदस्यता अध्यावधिकको?
8: तपाईँले देखिरहनु भएको छ नि, व्यापक ढङ्गबाट उत्साह बढिरहेको छ, भइरहेको छ। सबै साथीहरू यसमा सक्रिय भएर लाग्नु भएको छ। अध्यावधिक प्रक्रिया एकदमै द्रुत गतिमा अगाडि बढिरहेको छ।
7: तर धेरैले त अध्यावधिक गर्नु भएको छ, कतिपयले अध्यावधिक गर्दैन भन्दै पनि बस्नु भएको छ, होइन?
8: होइन, अब त्यसको त्यस्तो विषय मलाई त्यति धेरै जानकारी भएन, तर मलाई लाग्छ एकदमै पहिले सुरु सुरुमा यसका बारेमा केही मिसअन्डरस्ट्यान्डिङहरू थिए, अहिले धेरै क्लियर भइसकेको छ। सबैले यो पार्टीको हितमा रहेछ, पार्टीलाई सबैसँग एक आपसमा जोड्नका लागि भएको रहेछ, पार्टीलाई यो प्रविधिकरण गर्नका लागि भएको रहेछ भन्ने कुरा सबैले बुझ्नु भएको छ। त्यसैले पार्टीको एक आपसमा कनेक्टिभिटी सजिलो बनाउनका निम्ति, यस एक आपसमा सजिलो गरी जोड्नका निम्ति गरेको हो भन्ने कुरा सबैले बुझिसक्नु भएको छ। त्यसैले यो नवीकरण होइन, यो अध्यावधिक हो, त्यो कुरा पनि सबैले बुझिसक्नु भएको स्थिति छ। त्यसैले अहिले धेरै त्यस्तो कन्फ्युजन छ भन्ने मलाई लाग्दैन।
7: नयाँले पनि त लिनुभयो होला नि त, होइन? नयाँका लागि पनि त बाटो खुल्ला थियो नि त अहिले।
8: हामीले अहिले नयाँ क्रियाशील सदस्यता अनलाइनबाट पनि वितरण गर्ने प्रक्रिया उही हो, पहिला कागजमा लेखेर गर्ने गरिन्थ्यो, अब त्यो सबै अन्त्य भयो मैले चाहिँ भनिरहेको छैन, तर अब कागजमा लेखेर कम गर्ने, अनलाइन मार्फतै बढी गर्ने भनेर हामीले अनलाइन मार्फत क्रियाशील सदस्यता वितरण प्रक्रियालाई सुरु गरेका छौँ। यसले मलाई लाग्छ नेपाली कङ्ग्रेसलाई डिजिटल्ली डेटाबेस भएको पार्टीको रूपमा रूपान्तरण गर्ने स्थिति बनाउँछ भन्ने मलाई लाग्छ। अब यो चाहिँ विधि उही हो, प्रक्रिया उही हो, हाम्रो विधानमा जे व्यवस्था छ, खालि डिजिटल्ली यसलाई अगाडि बढाउन खोजेका हुन्।
7: होइन महामन्त्रीज्यू, यसले चाहिँ नेपाली कङ्ग्रेसलाई चाहिँ अब एक धारमा एक डिक्का बनाएर अगाडि बढाउनका निम्ति प्रेरित गर्छ कि फेरि यसले चाहिँ कन्ट्राडिक्सन सुरु गर्छ?
8: अनि यसले नेपाली कङ्ग्रेसमा समस्या ल्याउने भन्ने कुरै हुँदैन, यो त यो हामी सबै कङ्ग्रेसलाई सँगै राख्ने, जोड्ने, एक अर्काका कुरा सजिलो गरी भन्ने, सहमति असहमतिहरू सजिलो गरी प्रकट गर्ने स्थिति बनाएर बहसलाई अगाडि बढाउने, यो विशुद्ध यो डिजिटल रूपान्तरण हो, होइन? यो चाहिँ यो प्रविधि मैत्री बनाउन खोजिएको हो। त्यसले यसमा चाहिँ पार्टीभित्र अन्तर्विरोध बढाउने, समस्या ल्याउने, यही कुराले त कसरी हुन्छ र? किन हुनुपर्ने नै छैन, अरू कुराहरूमा मतभेद हुने विषय हाम्रो जस्तो डेमोक्रेटिक पार्टीका लागि स्वाभाविक विषय भयो, तर यो कारणले मतभेद हुनुपर्ने केही कारण छैन। यसले पार्टीलाई लाभ मात्रै पुर्याउँछ, पार्टीको हितमा मात्रै यो काम हुन्छ, त्यसैले यो कुरा सबैले बुझ्नु भएको छ।
7: अन्तर्विरोधको एउटा मुख्य कारण, मुख्य कज, मुख्य जड यो पनि त रह्यो नि त अहिले त पार्टीभित्र,
8: होइन? सबै विषयलाई विवादको विषय बनाउनु पर्छ भन्ने छैन, यो चाहिँ पार्टीको अहित यसले कतै गर्दै गर्दैन, त्यो कुरा हाम्रो चाहिँ पार्टीमा चाहिँ अग्रजहरूले लामो समय चाहिँ पार्टीमा लाग्नुभएकाहरूले, लोकतन्त्रका निम्ति सङ्घर्ष गर्नुभएकाहरूले नबुझ्ने कुरै छैन। त्यसैले यसमा मतभेद गर्नुपर्ने, यसमा म गर्छु र म गर्दिनँ भन्नुपर्ने केही कारणै छैन। यो चाहिँ पार्टीसँग जोडिने कुरा हो, यो कुनै गुट बलियो बनाउने कुरा होइन, कुनै व्यक्तिलाई सशक्त बनाउने कुरा होइन, कसैलाई निकाल्ने र राख्ने कुरा होइन, यो चाहिँ सबैलाई समेट्ने विषय हो। त्यसैले यसमा कसैले समस्या मान्नुपर्ने त्यस्तो अवस्था छैन र त्यो कुरा चिरिँदै गएको छ भन्ने मलाई लाग्छ।
7: अब एकताका त यो विशेष महाधिवेशन पछाडि नेपाली कङ्ग्रेसभित्रको विवाद चाहिँ एकदम रसातलमा सतहमै पुगेको थियो, त्यसमा चाहिँ निकै ठुला होइन आरोप प्रत्यारोप पनि लागेका थिए। अहिले सम्पर्क कार्यालयहरू त स्थापना भएका छन् एकता अनामनगरतिर, तर यो मिल्दै गइरहेको छ कि यसको दूरी चाहिँ अलिकति अझै बढ्दै गइरहेको छ तपाईँहरूको नजरबाट हेर्दा?
8: होइन, हाम्रो पार्टीमा व्यक्ति व्यवस्थापनको विषयमा समस्या पहिले पनि हुने गर्थ्यो, अहिले पनि त्यो समस्या छ। यो कुनै नीतिगत विचारगत चाहिँ मतभेद होइन, व्यक्ति व्यवस्थापनको विषयमा भएको एउटा समस्या हो। अब काङ्ग्रेस स्थापना यो देशको सबैभन्दा पुरानो चाहिँ निरन्तर चाहिँ लोकतन्त्रका निम्ति सङ्घर्ष गरेको पार्टी काङ्ग्रेस हो। स्थापना जसले गर्नुभयो उहाँहरू पनि हुनुहुन्छ, पछिल्लो पुस्ता हामीभन्दा पछाडिको पुस्ता पनि पार्टीभित्रै छ। त्यसैले यो अब धेरै ठुलो सङ्ख्या पार्टीभित्र छ, सबैको महत्त्वाकाङ्क्षा छ, सबैले योगदान पुर्याउनु भएको छ। त्यसैले यी यस्ता व्यवस्थापकीय समस्याहरू भइरहेका छन्, यसलाई चाहिँ निपटारा गर्ने गरी अगाडि बढ्न छलफल भइरहेको छ।
7: होइन, के छ व्यवस्थापकीय समस्याहरूलाई चाहिँ समाधान गर्नका निम्ति अब के गर्ने, अध्यक्ष मण्डल बनाउने कि होइन? अब उहाँहरूलाई त सम्मानजनक उपस्थिति त हुनु पर्यो नि त, फेरि हामीलाई सम्मान चाहियो भन्दै हुनुहुन्छ उहाँहरू होइन। सम्मान कसरी मिलाउने, अब सानेपामा कसरी बोलाउने होइन, कहाँ राख्ने, कसरी एडजस्ट गर्ने?
8: पुरानो हुनुहुन्छ, जो पुरानो हुनुहुन्छ, जसले धेरै योगदान पुर्याउनु भएको छ, हामी पदाधिकारी भन्दा पनि धेरै सिनियर हुनुहुन्छ, उहाँहरू स्वतः वरिष्ठ हो होइन। वरिष्ठलाई वरिष्ठ भन्न केही गाह्रो कुरै भएन होइन। हाम्रो पार्टीमा चाहिँ धेरै लामो योगदान गर्नुभएका नेताहरू अग्रजहरू हुनुहुन्छ, उहाँहरूलाई विधानको परिधिभित्र बसेर चाहिँ सम्मान गर्न कुनै गाह्रो कुरै भएन।
7: होइन, सम्मान गरेर फुलमाला लाएर दोस्रोलाई ओढाएर मात्र उहाँहरूले त मान्नुहुन्न नि त, उहाँहरू त सक्रियता खोजिरहनु भएको छ नि त पार्टी।
8: होइन बाबु, होइन, कसको के अनुभव छ, कसको चाहिँ के क्षमता छ, त्यो बुझेर त्यस अनुसारको जिम्मेवारी प्रदान गर्ने विषय पनि स्वाभाविकै हुन्छ। त्यसैले छलफल गरेर त्यसलाई समाधान गर्न सकिन्छ। खास गरी यो लामो समय जाने होइन, यो अधिवेशनसम्म जाने हो। अधिवेशन निष्पक्ष गर्ने, सबैलाई समेट्ने गरी गर्ने, चाहिँ सबैको चाहिँ सुरक्षा अनुभूति हुने गरी गर्ने परिस्थिति निर्माण गर्नका निम्ति एक आपसमा छलफल गरेर सबैलाई समेटेर समितिहरू बनाउन सकिन्छ, अधिवेशनको निष्पक्षता सुनिश्चित गर्न सकिन्छ। त्यसकारण त्यो छलफल र संवादबाटै समाधान गर्न सकिने विषय हो भन्ने मलाई लाग्छ।
7: अहिलेको एउटा निकै ठुलो जेनियन विषय, प्रधानमन्त्री बालेन शाहले संसदको रोस्टमबाट नेपालले पनि भारतको सीमा अतिक्रमण गरेको छ, मैले प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ भन्ने अभिव्यक्ति आयो, तपाईँहरूले यसलाई कसरी हेर्नु भएको छ? नेपाल पनि अतिक्रमणकारी देश हो, भारतका सीमा ओगटेका छ नेपालले कुन कुन ठाउँमा?
8: पनि संसारमा कुनै पनि प्रधानमन्त्री चाहिँ सरकार प्रमुखले मेरो देशले या मैले होइन, अहिले त कार्यकारी जिम्मेवारीको सबभन्दा माथिल्लो व्यक्ति उहाँ हुनुहुन्छ, त्यसैले मैले अरू देशको भूमि अतिक्रमण गरेको छु भनेर त कसैले भन्दैन होला। अब यो चाहिँ उहाँले के आधारमा भन्नुभयो, अब चाहिँ ल उहाँ एकदम सत्यवादी मान्ने हो भने पनि कहाँको भूमि चाहिँ लुटिएको हो, कहाँ अतिक्रमण भएको हो, त्यो कुरा त अब चाहिँ प्रधानमन्त्रीलाई थाहा नभएर अरूलाई थाहा हुने कुरै भएन। त्यसैले मैले कसैको चिज लिएको छु भनेर आफैले स्वीकारेपछि अब त्यो दिने कसरी हो, कहाँको के के लिएको हो, त्यो कुरा चाहिँ यो चाहिँ मलाई लाग्छ जिम्मेवारीको पक्षबाट चाहिँ यो असाध्यै गैर जिम्मेवार कुरा हो। यो चाहिँ यो ठिक हो अथवा यो यस कारण भनिएको हो भनेर तर्क दिन सक्ने स्थिति नै छैन। अब यो चाहिँ नेपालले मित्रराष्ट्रको
7: होइन, यो कारणले गर्दाखेरि संसदमा त दृश्य त कडै देखिया छ नि त, प्रतिपक्षी दल नेपाली कङ्ग्रेस होइन, तपाईँहरू नेकपा एमाले त्यसै गरी हर्क साम्पाङ लगायतका पार्टीहरू त त्यहाँ त उफ्रिरहनु भएको छ नि त, फ्लाइङ किकदेखि लिएर चाहिँ रोस्टममै उक्लिने कामहरू त भयो नि त संसदमा।
8: होइन, मतलब यो कुरा यो बमजी तपाईँले स्वीकार्नुहुन्छ, तपाईँलाई नै मैले प्रति प्रश्न
7: गरेँ।
8: जुन प्रश्नको जवाब सबैले दिन सक्छ, सबैले गलत हो भनेर भन्छ, त्यो कुरा रोस्टममा के अरे त्यो कुरा संसदमा प्रतिपक्ष दलले या सत्तारूढ दलले मेरो विचारमा अब डर नमान्ने एकदम हिम्मतवाला सही कुरा गर्ने विवेकी रासोपाको कोही साथी हुनुहुन्छ भने उहाँले पनि यसको विरोध गर्नुहुन्छ। त्यस कारण यो त विवेक भएको कोही पनि मान्छेले चिको त भन्दै भन्दैन नि।
7: अब के गर्नु पर्यो प्रधानमन्त्रीले त्यसो भए प्रतिपक्षी दलको नेताको हैसियतले के भन्नुहुन्छ तपाईँ?
8: होइन उहाँले पहिलो अब के मैले चाहिँ उहाँले किन बोलेको हो त्यो कुरा चाहिँ उहाँले प्रस्याउनु पर्यो
7: प्रधानमन्त्रीले अब संसदमा गएर।
8: होइन होइन त्यो सही हो त, म तपाईँलाई प्रश्न गरेँ, मलाई मात्रै प्रश्न तपाईँ किन गर्नुहुन्छ? कहिले काहीँ तपाईँहरूलाई पनि हामीले प्रश्न गर्नुपर्छ,
7: तपाईँले
8: भन्नुहोस् बम्जीलाई नै मैले आग्रह गरेँ तपाईँले प्रश्न मलाई किन गर्नु हो, तपाईँ पनि नेपाली हो, तपाईँलाई मैले प्रश्न गरेँ के गर्नुपर्छ होला? देशको प्रधानमन्त्री आजसम्म यस्तो संसारमा कसैले बोलेको छैन, यो अभ्यासमा पनि छैन, यस्तो कुरा कम्पेन्सेट गर्ने कसरी हो, काहीँ कतै नजिर बनेको पनि छैन। अब यो हुँदै नभएको कुरा नेपालमा पहिलो पटक भयो, त्यस कारण यसको लागि के गर्नुपर्छ होला मैले तपाईँलाई नै प्रश्न गरेँ।
7: अब अहिलेको अवस्थामा चाहिँ नेपाल भारतको सम्बन्ध चाहिँ कस्तो छ? राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई भारतमा राम्रै सम्मान भयो नि त, होइन?
8: होइन मतलब सत्तारूढ पार्टीको चाहिँ सभापति चाहिँ त्यहाँको सत्तारूढ पार्टीले बोलाएर जानुभयो, अब स्वागत भयो, मित्रवत व्यवहार भयो, आपसी कुराकानीहरू भयो, त्यसलाई चाहिँ सकारात्मक ढङ्गले नै लिनुपर्छ। तर अब मित्रवत त्यो ओतमा बसेर त्यो न्यानोमा बसेर हाम्रा कुरा उहाँले कति राख्नुभयो, तमाम हाम्रा समस्याहरू छन् ती समस्यालाई उहाँले कति प्रकट गर्न सक्नुभयो, अहिले तत्कालै जुन समस्या उठिरहेको छ त्यसमा का बारेमा उहाँकै पार्टीको तर्फबाट प्रधानमन्त्री हुनुभएको हाम्रो नेपालको प्रधानमन्त्रीले रोस्टममै त्यस्तो कुरा बोल्नुभयो, ती कुराको बारेमा पनि त्यहाँ कुराकानी उठेका छन् होला। त्यसैले उहाँले राष्ट्रको पक्षमा चाहिँ एउटा अब्बल कूटनीतिक क्षमता कति देखाउनु भयो भन्ने कुरा महत्त्वपूर्ण हो।
7: सीमाको विषय उठेन नि भेटमा, सीमाको विषय उठेन हैन, सीमाका विषयहरू उठेनन् हैन, जनताले उठाउनु पर्न सक्नु पर्थ्यो त्यो पनि भएन, सरकारले निर्णय नै गराएर भ्रमण भइदिएको भए अझ राम्रो हुन्थ्यो, खै उहाँहरूको त्यो पनि हुन सकेन हैन।
8: होइन मतलब ती ती विषयहरू यो अन्तरेमा ती लुकेको अवस्था छ, तर मलाई लाग्छ नेपालको चाहिँ राजनीतिक नेतृत्वले चाहिँ मित्रराष्ट्रमा जाँदै जहाँ कहीँ पनि जाँदै गर्दा चाहिँ द्विपक्षीय सरकारका विषयलाई सशक्त ढङ्गले उठाउन सक्नुपर्छ, अब्बल डिप्लोमेसी देखाउन सक्नुपर्छ भन्ने मलाई लाग्छ।
7: अब जाँदा जाँदै महामन्त्रीको हैसियतले नेपाली कङ्ग्रेसका क्रियाशील सदस्यहरूलाई अर्थात् नेता कार्यकर्ताहरूलाई तपाईँको अपिल के छ? यो त देशभरि सुनिरहनु भएको छ, लागौँ कार्यकर्ताहरूले।
8: होइन मतलब सबै साथीहरू अध्यावधि गर्न लाग्नु भएकै छ, यो हामी सबैको जिम्मेवारीको विषय हो, त्यो जिम्मेवारी प्रभावकारी ढङ्गले पुरा गर्नका निम्ति साथीहरू कटिबद्ध भएर खट्नु भएको छ, म त्यसको लागि आभार प्रकट गर्न चाहन्छु। अब अन्तिम अन्तिम भएको छ, थप सशक्तता प्रस्तुत गरेर यसलाई अझ बढी चाहिँ भनौँ न सार्थक हुने गरी मेहनत गरिदिनु हुन अनुरोध गर्न चाहन्छु।
7: नेपाली कङ्ग्रेसका महामन्त्री प्रदीप पौडेल आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
9: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
4: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
5: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
6: डिशोम फाइबर नेट
7: यति राम्रो पूर्व डीआईजी केशव अधिकारी हुनुहुन्छ। अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
10: धन्यवाद खेमजी।
7: होइन, गृह मन्त्रालय त यतिखेर गृहमन्त्री बिन बन्यो नि त, प्रहरीहरूलाई अनि सुरक्षा प्रशासनलाई सशस्त्र प्रहरीहरूलाई एकदमै गाह्रो भयो, बढुवा भएकाहरू पनि काम बिन भए। यो सरकारले चाहिँ गृहमन्त्री दिन नसक्या हो, यो देशमा गृहमन्त्री काबिल कोही पनि छैनन् हुन सक्ने खालका राष्ट्रिय स्वतन्त्र पार्टीमा?
10: होइन, किन नहुनु, राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले नवनिर्वाचित युवाहरूमा योग्यता क्षमता सबै दृष्टिकोणबाट योग्य व्यक्तिहरू छन्। तर एउटा के हुन्छ भने राज्य सञ्चालनमा यो अन्तर्राष्ट्रिय अभ्यास पनि छ धेरै जसो ठाउँमा, है, म त सबै ठाउँमा छ भन्दिनँ, के ठाउँहरूमा छ के छ भन्दाखेरि अलि महत्त्वपूर्ण की पोजिसनमा जुन चाहिँ नि पोजिसनमा आफ्नो व्यक्ति राख्यो भने अथवा आफ्नो विश्वासको व्यक्ति, आफ्नो त नभनौँ सबै आफ्नै हो, विश्वासको व्यक्ति राख्यो भने त्यो व्यक्तिबाट आशा गरे भन्दा पनि बढी चाहिँ नि डेलिभरी हुन सक्छ। र त्यो गृह मन्त्रालय भनेको के हो भने खेमजी, अलिकति अलि सेक्रेसी मेन्टेन गर्ने पनि हो, होइन, किनभने अहिले सरकार सुशासनको जगमाथि बनेको छ, सुशासनको जगमाथि बनेको सरकारले हिजोका दिनमा सर्भिस डेलिभरीमा बेइमानी गर्नेहरूलाई अनुसन्धानको चाहिँ नि राडारभित्र राखेको छ, होइन, अनुसन्धानको राडारभित्र रहेका व्यक्तिहरू कुनै पनि बेला भाग्न उम्कन सक्ने, कुनै पनि बेला चाहिँ नि उपलब्ध एभिडेन्सेसहरूमाथि चाहिँ नि टेम्परिङ गर्न सक्ने, होइन, वा अन्य पनि हुनसक्छ नि, त्यस्तो चाहिँ नि हुन सक्ने अवस्था जहिले पनि विद्यमान रहन्छ। त्यसले गर्दा आफ्नो नजिकको विश्वासिलो चाहिँ नि व्यक्ति चाहिँ नि गृह मन्त्रालयको चाहिँ नि पोजिसनमा बस्यो भने चाहिँ नि काम गर्न पनि सजिलो हुन्छ र काम गर्दा त्यो काम चाहिँ नि प्रभावकारी पनि हुन सक्छ भन्ने हिसाबले।
7: अहिले चाहिँ अब गृह मन्त्रालयमा गृहमन्त्री बिन हुँदाखेरि त होइन प्रहरीहरूलाई निकै गाह्रो भएको समाचारहरू आइरहेका छन्, होइन, गृह मन्त्रालय सम्हालेका प्रधानमन्त्रीसँग त एक्सेस नै छैन, धेरै मान्छेले उहाँलाई भेट्नै पाउनु हुँदैन, समस्या छ नि त।
10: हो, होइन खेमजी, तपाईँको कुरामा मेरो एकदमै सहमति छ। तपाईँको के हुन्छ भने काम चाहिँ नि रोकिँदैन तर प्रभावकारी डेलिभरी हुन सक्दैन, होइन, किनभने नीतिगत निर्णयहरू छिनछिनमा नीतिगत निर्णयहरू गर्नुपर्ने अवस्था हुन्छ। म खेमजीलाई भनौँ, प्रायःसो आइजी साहबहरू, होइन, सुरक्षा निकायका प्रमुखहरूले यस बेला भन्नुहोस् न, नयाँ सरकार बनेको छ, विभिन्न मुद्दाहरू चाहिँ नि अनुसन्धान गर्ने क्रममा सुरक्षा निकायहरू छन्, यस्तो बेला हाई प्रोफाइलका व्यक्तिहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने हुँदा यसमा गृहमन्त्रीसँग पल पल समन्वय गर्नुपर्ने अवस्था आउँछ। हेर्नुहोस्, अब गृहमन्त्री चाहिँ भएको अवस्थामा त उहाँलाई भेट्न सजिलो हुन्छ, सुरक्षा निकायका चिफहरूलाई पनि वा के अरे सरकारवाला अफसरहरूलाई पनि सजिलो हुन्छ, तर प्राइम मिनिस्टरको पद त हामी सबैलाई थाहा छ नि, यस्तो पद हो कि जो विभिन्न भूमिका उहाँमाथि आएर जोडिएको हुन्छ, होइन, उहाँको व्यस्तता समयको चाहिँ नि व्यवस्थापन गर्न एकदमै गाह्रो पर्ने हुँदा सुरक्षा निकायले गृहमन्त्रीलाई जस्तो उहाँलाई जुनसुकै समयमा पनि भेट्ने चाहिँ नि अनुकूल त्यस्तो चाहिँ नि अवस्था हुँदैन। यस बेला चाहिँ नि महत्त्वपूर्ण घटनाहरूको बारेमा रिपोर्टिङ गर्ने र भइरहेको चाहिँ नि ठुला ठुला हाई प्रोफाइल व्यक्तिमाथि लक्षित मुद्दाको अनुसन्धानको प्रगति विवरण पनि, होइन, जाहेर गर्नुपर्छ, थप निर्देशनहरू लिनुपर्छ। यो मात्रै होइन, तपाईँको अहिले हेर्नुहोस् त, यहाँलाई थाहा होला नि, सुदनजी गृहमन्त्री भएको बेलामा उहाँले चाहिँ नि धादिङतिरको त्यो दैवी प्रकोप त्यो ट्रेनिङ सेन्टर छ नि हाम्रो सशस्त्रको, होइन, तपाईँको मनसुन पूर्व उहाँले त्यहाँको पनि दौडा लगाउनु भएको थियो तयारीबारे, होइन, किनभने एउटा गाडी चाहिँ नि प्लङ भयो भने, नदीमा प्लङ भयो भने बङ्गलादेश भारतबाट गोताखोर मगाउनु पर्ने अवस्था थियो त्यो बेला, होइन, अहिले त अब हाम्रै नेपालकै सुरक्षाकर्मीहरू पनि सक्षम छन्, खालि त्यो के हो भन्दाखेरि स्रोत साधनको मात्रै चाहिँ नि कमी छ, होइन, त्यसले गर्दा यो अवस्थामा चाहिँ नि के अरे गृहमन्त्रीको आवश्यकता चाहिँ नि सुरक्षा निकायलाई खड्किन्छ। अर्को कुरा, सुरक्षा सङ्गठनमा नयाँ नयाँ योजनाहरू अहिले पाइपलाइनमा छन् होला, अहिले चाहिँ नि जस्तो बजेट पनि आयो, बजेट आउने बित्तिकै ठुला ठुला चाहिँ नि प्रोजेक्टहरू अगाडि बढाउने के अरे योजनामा सुरक्षा निकायहरू चाहिँ नि छ होला। यस्तो बेलामा गृहमन्त्रीको चाहिँ नि आवश्यकता सुरक्षा निकायलाई पर्छ, गृहको के अरे नेतृत्वको अभावले गर्दा, हेर्नुहोस्, एउटा के हुन्छ भने गम्भीर प्रशासनिक सङ्कट पनि उत्पन्न हुन सक्छ। तत्काल त्यो सङ्कट नदेखिएला तर सनै सनै यसको चाहिँ नि असर पछि देखिन्छ।
7: अब अहिले त अब यो जेन्जी विद्रोह भयो देशमा, होइन, सुरक्षा दस्ताको हामीले कुरा गर्ने हो भने सुरक्षा फिटलो भयो, कमजोर भयो, नेपाली सेनाको भूमिकामाथि पनि अहिले प्रश्नहरू आइरहेका छन्। मानवाधिकार आयोगले एउटा प्रतिवेदन सार्वजनिक गरेको छ नि त, होइन, त्यो प्रतिवेदन अनुसार त संसदमै भएका कतिपय मान्य सदस्यहरू पनि लाई पनि सूक्ष्म रूपमा अनुसन्धान गर्न भनेको छ। यो त संवैधानिक अङ्ग हो, यो भोलि चाहिँ यो कारवाही प्रक्रियामा त जानुपर्छ नै यो प्रतिवेदन, होइन, यी समग्र कुराहरूलाई हेर्ने हो भने मानवाधिकार आयोगले दिएको प्रतिवेदनमा तपाईँको टिप्पणी के छ?
10: एउटा के हुन्छ भने तपाईँको मानव अधिकार आयोगले दिएको टिप्पणी विगतको विगतका आयोगले दिएको टिप्पणी भन्दा अलिकति तपाईँको ठोस रूपले आएको जस्तो लाग्छ, तर पनि त्यो चाहिँ नि अपूर्ण छ। हेर्नुहोस्, यो किन मैले अपूर्ण छ भने त्यहाँ केही सांसदहरूको केही अन्य व्यक्तिहरूको पनि नामावली आयोगले चाहिँ नि उल्लेख गरेको छ। जुन नामावलीमा उल्लेख भएका व्यक्तिहरू कोही मानवीय सेवामा खटिएका थिए, दृश्यले बोल्छ, मैले बोले होइन, दृश्यले बोल्छ, कोही मानवीय सेवामा खटिएका थिए, कोही आफ्नै श्रीमतीको स्वास्थ्य उपचारको सिलसिलामा हस्पिटलमा थिए अरे, है, कोही कता थिए अरे, भन्नाले जो व्यक्ति प्रत्यक्ष रूपले उपस्थित भएर निर्देशन दियो नि त्यहाँ, होइन, यो तपाईँको विध्वंस मचाउनेहरूलाई निर्देशन दिने, सहयोग गर्ने, मोटिभेट गर्ने, होइन, प्रोभोक गर्ने त्यस्ता व्यक्ति बाहेक पनि त्यहाँ अधिकांश सांसद लगायत अन्य व्यक्तिहरू चाहिँ नि प्रत्यक्ष रूपले संलग्न चाहिँ नि नभएको अवस्था चाहिँ नि हामीले पनि समाचार विश्लेषण गर्दा दृश्यहरू हेर्दा देखेका छौँ। अब त्यस्ता व्यक्तिलाई मानव अधिकारको उल्लङ्घन गर्यो भनेर सिफारिस गरिएका व्यक्ति नै मानव अधिकारबाट चाहिँ नि उनीहरूको पनि मानव अधिकार हनन हुन्छ भने होइन, प्रतिवेदन त हेर्नुहोस् अन्य तपाईँले खेमजी एउटा के बुझ्नु पर्यो भने अन्य आयोगहरूले समितिले दिएको प्रतिवेदन जस्तो मानव अधिकार आयोगले दिएको प्रतिवेदन यो हलुको हुँदैन। हेर्नुहोस्, हामी विभिन्न मानव अधिकार सम्बन्धी तपाईँको सन्धि महासन्धिहरूमा हस्ताक्षर गरेका छौँ, संयुक्त राष्ट्र सङ्घका विभिन्न चाहिँ मानव अधिकार सङ्घ संस्थाहरूले यो घटनालाई नजिकबाट निहालेर चाहिँ हेरेको छ। यो राष्ट्रिय होइन, यो त अन्तर्राष्ट्रियकरण नै भइसकेको मुद्दा हो यो, त्यसले गर्दा यसबाट सजिलैसँग आयोग भन्नुहोस्, नेपाल सरकार भन्नुहोस्, सम्बन्धित निकायहरू भन्नुहोस्, उम्किने अवस्था त म त देख्दिनँ। हेर्नुहोस्, यो त एकदम गम्भीर विषय हो।
7: अहिलेको अवस्थामा मानव अधिकार आयोगको प्रतिवेदन यदि कार्यान्वयन नगर्ने, यसलाई चाहिँ होइन हेलचक्र्या गर्ने काम भयो भने चाहिँ विदेश भ्रमणमा जाँदा कहाँ जाँदा मानव अधिकार आयोगले चाहिँ अन्तर्राष्ट्रिय मानव अधिकार आयोगले निगरानीमा राख्न सक्छ, जवाब पक्राउ हुन सक्छन्, होइन,
10: त्यसमा कुनै शङ्कै छैन। तपाईँको कपिल वस्तुको चन्द्र निगापुरको प्यारेकमा कुमार लामा जी हुँदा होइन हुँदाखेरि हेर्नुहोस् त, अब उहाँको गल्ती थियो कि थिएन थाहा छैन, मेरो म त हामी तनहुँ जिल्लामा उहाँ मेजर हुनुहुन्थ्यो, म डिएसपी थिएँ, हामी सँगै काम गरेको राम्रो व्यक्ति हो उहाँ, अब के भएर उहाँमाथि आरोप लाग्यो, तर उहाँलाई हेर्नुहोस् त थाहा नै थिएन नि त, स्वयं व्यक्ति कर्नेललाई नै थाहा रहन्छ कि म माथि निगरानी चाहिँ भइरहेछ है भनेर, होइन, डिटेन हुनुभयो नि त उहाँ। भनेपछि यो कुरालाई गम्भीर रूपमा लिनुपर्छ भने यो चाँडो टुङ्गाउनु पर्यो, किनभने प्रहरीको पनि नामहरू आएको छ, हेर्नुहोस्, सुरक्षा निकायको नाम, सुरक्षा निकाय आफै पहिला भिक्टिम भइसकेका छ, हेर्नुहोस् है, सुरक्षा निकायलाई भेटिङमा राखियो, पारियो, होइन, एउटा करियर डेभलपमेन्टको सवालमा विदेशका प्रशिक्षणहरूले पनि ठुलो चाहिँ नि भूमिका खेल्छ। हेर्नुहोस्, त्यो प्रहरी अधिकृतहरू बाहिर गएर प्रशिक्षण लिने अवस्था, वा चाहिँ वा राज्यले संयुक्त राष्ट्र सङ्घका विभिन्न मिसनहरूमा होइन पठाउँदाखेरि अवरोध हुने चाहिँ अवस्था आयो भने त प्रहरी अधिकृतको पनि त भविष्य चाहिँ नि टुङ्गो त लाग्दैन नि। यो बेला सरकारले गम्भीरताका साथ, अस्ति प्रधानमन्त्रीज्यूले बोलेको मैले पनि सुनेको थिएँ, यो छोटो जिस्ट मात्रै होइन सारांश मात्रै उहाँले चाहिँ हेरेको बताउनुभयो, औपचारिक रूपले आयोगले त्यो हजारौँ पृष्ठको लामो के अरे ठुलो त्यो के अरे प्रतिवेदन औपचारिक रूपमा नबुझाएको गभर्मेन्टलाई भन्ने कुरो भएको थियो। यसमा त अब हामीलाई थाहा छैन कि उहाँहरूलाई थाहा होला कि मानव अधिकार आयोगलाई थाहा होला, होइन, यो कुरा गम्भीर छ, अन्य विषयलाई थाँती राखेर भोलि गरौँला पर्सि गरौँला निको पर्सि गरौँला भने जस्तो विषय यो होइन। हेर्नुहोस्, यो गम्भीर छ, यो सुरक्षा निकाय र नाम आएका व्यक्तिहरू है को त भोलि चाहिँ अन्तर्राष्ट्रिय
7: समयमा कार्यान्वयन भएन भने अन्तर्राष्ट्रिय रूपमा पनि उनीहरूलाई निगरानीमा राखेका हुन्छ, जहाँ गएर पनि क्राकडाउन पार्न सक्छ, होइन, अब कार्यान्वयन हुन चाहिँ जटिलता छ नि त, फेरि सत्तापक्षकै व्यक्तिहरू परेका छन् त्यसमा, 17 जना त सांसदकै नाम छ।
10: मलाई त के लाग्छ भन्दा, जस्तो आफ्नै क्याबिनेटको 2 जना नजिकका व्यक्ति उहाँले नै के अरे मन्त्रीमा चाहिँ नि स्थान दिएको व्यक्तिलाई नै आरोप लाग्ने बित्तिकै प्राइम मिनिस्टरजीले हटाउनु भयो नि, त्यसले गर्दा उहाँ चाहिँ नि लिनियन्ट हुनुहुन्छ जस्तो, होइन दया भाव राख्नुहुन्छ जस्तो मलाई लाग्दैन। किनभने होइन आयोगको रिपोर्ट आउने बित्तिकै उहाँहरूलाई दोषी करार गरिहाल्न हुन्न कि, यो भाष्य किन हामी बनाउँछौँ, यो त तपाईँको उहाँको कानुनी सल्लाहकार छ, सरकारको कानुनी सल्लाहकार महान्यायोक्ता छ, उहाँको टिमले यसलाई अध्ययन गर्ला, होइन पछिबाट मुद्दा चल्छ भन्ने व्यक्तिहरूलाई चाहिँ नि फौजदारी अभियोग चाहिँ नि आकर्षित हुने भयो भने त्यही अनुसार चाहिँ नि नेपाल प्रहरीले चाहिँ नि हेर्ला, वा अन्य थप कानुन चाहिँ नि मानवता विरुद्धको अपराध हो, थप कानुन चाहिँ नि आकर्षित हुनुपर्ने हुन्छ, बनाउनु पर्ने हुन्छ भन्ने भयो भने सरकारले त्योतिर पनि चाहिँ नि ध्यान दिएला, होइन तर जे गर्नुपर्ने हो होइन छिटोभन्दा छिटो चाहिँ नि टुङ्गिने अवस्था आयो भने होइन के अरे पीडितहरूले पनि सहितका चाहिँ नि अहिले सहित त बित्नुभयो होइन, हामी हाम्रो सामु त हुनुहुन्न, तर उहाँहरूको चाहिँ नि अभिभावकहरूले न्याय चाहिँ नि पाउनुहुन्छ, हेर्नुहोस् राष्ट्रले नै न्याय पाउँछ, किनभने राष्ट्रले पनि अभिभावकले त आफ्नो चाहिँ नि के अरे काख चाहिँ नि खाली के अरे भएको छ उहाँहरूको, तर राष्ट्रले पनि धेरै पीडा चाहिँ नि भोगेको छ, हेर्नुहोस्
7: हस्। यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
10: हस् थ्याङ्क यू।
7: उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका पूर्व डिआइजी सुरक्षा विज्ञ केशव अधिकारी। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: को पैसा सीधे खल्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटेना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपैयाँमा साथमा आइपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना

0: 깜빡 알려준대요는서 레디오 앤 RN 99.1 400가 야기 숫자나
1: लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: रेडियो एनआरएन 99.1 मेगाहर्ज

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058000700,
3: 98460403044।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
5: बाफ्रे,
4: अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? ह्या, यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआति न, यस्तो त जसले नि लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
10: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
10: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
11: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
10: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
5: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
12: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
5: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
12: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
5: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
12: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
5: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
12: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98560606।

0: FM 94.2 समुदायको आवाज
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्
3: 9827848448, 9846554595 र 9846011818।
4: बालकबालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
5: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
8: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 गोठे ट्रस राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
12: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
11: अनि त्यो कहाँ पाइन्छ त?
12: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
13: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
14: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
15: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
14: फर्निचर उद्योग
15: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
12: 9556234।
16: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास चार दमौली तनहुँ। फोन नम्बर 98563 63 363, 98563 60 917 र 98560 60 867।
1: सूचना।
17: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
17: सत्यवती निर्मल बालमन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
17: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।
18: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
19: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
18: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98 560 25 380, 98 14 18 52 18 र 98 065 15 332।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
5: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
13: हाम्रा विशेषताहरू:
14: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
13: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
12: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
13: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
12: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
13: उचित छात्रवृत्तिको व्यवस्था,
14: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
13: स्वस्थ चमेना गृहको व्यवस्था,
14: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
13: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खाने होला खै?
1: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042437।
3: दमोलिया FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273।

0: 是有类似。
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
2: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
2: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
2: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059049080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
2: सूचना सूचना सूचना।
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
4: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
5: हो र, होइन होला त्यस्तो त।
6: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
5: केही भएन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: त मेरो घर किन आएको?
1: तपाईँको छोरीलाई भेट्न।
0: के रे मेरी छोरीलाई लिन आएको रे? तँलाई गुन्डा, तँलाई लफङ्गा।

0: हो के भयो छोरा जस्तो
1: ओ नानी
2: हजुर
1: के गोठाङ रङ दुनु है बिरालो को रहेछ यो बिरालोले पनि रातभरि सुत्नै नदिने भयो नानी
2: हजुर
1: राम्रोसित सुत ल हेर्दिउँ पनि

0: तमोली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
5: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
6: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
7: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
8: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
7: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
12: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
13: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
12: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
14: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
15: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
14: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
15: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
14: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
16: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
15: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 9410001, 9066373044।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास दिन प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार सत्यनाश पारो।
1: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमोली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
3: ए,
4: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
3: ए हो र बाबु?
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
3: ए,
4: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
3: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98058-00700,
7: 98460-40-344।

0: दमोले बजार घुम्दा घुम्दै थकाएर भोक पनि लागिसक्यो। के खाछ हानी होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704042034।
3: दमौलिया FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98460062803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
4: किन आँखा मिचेको मिचे गरेको?
5: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाइसी क्या हो?
5: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
5: बुझे।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ, राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 98 41 12 07 40।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554595 र 9846011818।
4: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
4: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
4: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
7: नमस्कार स्वयंसेविका दिदी।
8: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
8: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
8: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
12: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
13: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
6: आउनुहोस्। हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिमनी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
13: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 63 715 र 98 41 12 07 40।
0: दमौली FM 94.2 समुदायको आवाज।

खै कसरी तिमीलाई यति धेरै माया गर्न पुगे सानो आज भोलि त खै किन हो मलाई जे जस्तो भए पनि तिमीलाई सधैँ सुख र जीवन भरि राम्रो भइरहे हुन्थ्यो जस्तो लाग्छ सानो म तिमीलाई पाउन कुन सजाय भोग्नु पर्छ त्यो तयार छु तर मलाई तिमी चाहिन्छ केवल तिमी चाहिन्छ विकास सोनी र विष्णु प्रसाद घिमिरेको पहिलो प्रस्तुति भित्रभित्रै दिल लैजानेहरू सुर अमित बाबु रोकाएर पूर्णकला बिसी लय भद्र नकाल र भूपेन्द्र बिएम क्यानभास शब्द विकास सोनी र विष्णु प्रसाद घिमिरे बजारमा सर्वत्र उपलब्ध छ।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: दीदी किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700,
5: 98460403044।
6: ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: वो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: भर्ना खुल्यो पराशर कलेज दमौलीमा, नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563 363, 98560917 र 98560607867।
12: ए नानी, कता हिँडेउ छाता ओढेर, हतारमा छौ त?
13: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
12: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
13: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
12: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
13: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
12: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
13: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563666.
0: दमौली FM 94.2 समुदायको आवाज।

0: सामान्य कुरा होलान् भनेर
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
6: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
5: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
6: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
5: नमिलेको दाँतहरू मिलाउने,
6: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
5: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
7: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
8: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
7: 98058-00700,
8: 98460-40344।
9: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
10: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
9: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
10: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तोई न्यू रोड, दमौली, तनहु। फोन नम्बर 98560-60424, 98660-010-92।
9: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
11: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
13: दाजुभाइको के को गफ गफ हुँदैछ?
11: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
13: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि।

0: विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यहीँ जानुपर्छ।
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
0: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले
2: होइन के को गन्थन हो सानी
1: केही होइन आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न
2: सुनको गहना होइन यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि
1: हेर्नुहोस् बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ
2: कहाँ छ बाराई सुनचाँदी पसल
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ
2: प्रोप्राइटर संजय हेकतराज बाराही ज्वेलर सुनचाँदी पसल न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ
1: सम्पर्क 9842641633 9817150898 9464603085
3: बिस्तारै चलाउनुस् न दाई हतार गरेर कता पुग्नु छ र
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि
3: ट्राफिक नियमको पालना गरौ सुरक्षित यात्रा सुनिश्चित गरौ
4: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
6: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
5: अनि त्यो कहाँ पाइन्छ त
6: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
8: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरुम
7: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
8: फर्निचर उद्योग
7: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल मोबाइल नम्बर 9816664683
9: 9560443234
10: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हँ तिमीलाई केही थाहा छ
11: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
11: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
10: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
11: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
10: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
11: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
10: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई
11: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ
12: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू
11: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
12: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
10: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो
13: अब यसो गरौँ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौँ शङ्का लागे उजुरी गरौँ भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौँ
15: नेपाल सरकार विज्ञापन बोर्ड
16: एक
13: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुन चाँदीको पसल रोजिना बराली सुन चाँदी पसलमा जानुपर्छ।
13: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856253780, 9814-5518 र 9865315332।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273119।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
7: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
7: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
9: हाम्रा विशेषताहरू:
10: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
9: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
8: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
9: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
8: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
9: उचित छात्रवृत्तिको व्यवस्था।
10: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
9: स्वस्थ चमेना गृहको व्यवस्था।
10: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
9: सम्पर्क नम्बर 0565464595, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, ब्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: आउनु लिनुहोस्। गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
11: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
11: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
11: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
12: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
13: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटी
14: नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। रोल्पामा पिकअप गाड़ी दुर्घटना, तीनजनाको मृत्यु। तनहुमा एम्बुलेन्स र मिनी ट्रक एक आपसमा ठोकिँदा सातजना घाइते। सगरमाथा क्षेत्रमा बेपत्ता गाइड दावा शेर्पा छ दिनपछि फेला, उपचारका लागि काठमाडौँ पठाइँदै। राष्ट्रसंघीय विकास प्रणाली सुदृढ बनाउन नेपालको आह्वान। नागरिक समाज र निजी क्षेत्रको सहभागितामा जोड़। कंग्रेस अनुशासन समितिको बैठक बस्दै एमालेको राष्ट्रिय कार्यशाला आज पनि समसामयिक प्रस्तावहरू पारित गरिने। महोत्तरीको मुसहर बस्तीका 16 भारतमा बन्धक, उद्धारका लागि दिल्ली स्थित दूतावासमा निवेदन। पोखराको फिर्के खोलाका 160 अतिक्रमित संरचना हटाइयो, ढल मिसाउनेलाई कार्यवाहीको चेतावनी। भारतको बिहार स्थित अस्पतालको आईसीयूमा आग लागि 4 बिरामीको मृत्यु, 15 उद्धार। इजरायल र लिबनान बीच युद्ध विरामको सहमति, हिजबुल्लाहले आक्रमण रोक्नुपर्ने शर्त। र एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित, भूटान 51 पराजित। एसियाली खेलकुद क्रिकेट छनौटमा पुरूष टोलीले मलेसियासँग प्रतिस्पर्धा गर्दै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। रोल्पामा भएको सवारी दुर्घटना सम्बन्धी खबरबाट, रोल्पाको माडी गाउँपालिका दुई ब्याङखोलामा आज बिहान पिकअप गाड़ी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। अस्थायी नम्बर प्लेट MH14TCJ471 भएको पिकअप जीप दुर्घटना हुँदा मृत्यु हुनेहरूमा एक महिला र दुई पुरूष रहेका छन्। उनीहरूको पहिचान खुल्न सकेको छैन। जस्ता पाता र प्लास्टिकका पाइप बोकेको उक्त जीप सड़कबाट करिब 600 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्स्पेक्टर कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। यता पृथ्वी राजमार्ग अन्तर्गत तनहोको म्याग्दी गाउँपालिका छ मनहरीमा एम्बुलेन्स र मिनी ट्रक एक आपसमा ठोकिँदा 7 जना घाइते भएका छन्। पोखराबाट दमौलीका लागि छुटेको G1/56 नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको LUPRA 01001/0046 नम्बरको एम्बुलेन्स एक आपसमा ठोकिएका हुन्। घाइते मध्ये रोल्पाको थवाङकी 25 वर्षीय अञ्जना बुढा मगरको अवस्था गम्भीर रहेको छ। घाइते सबैको बेलचौतारा स्थित जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सगरमाथाको तेस्रो शिविर आसपासबाट गत जेठ 15 गतेदेखि बेपत्ता भएका ओखलढुङ्गाका पर्वतारोहण गाइड दावा शेर्पा 6 दिनपछि खुम्बु आइसफल क्षेत्रमा सकुशल फेला पर्नु भएको छ। 8K एक्सपेडिसनका अनुसार उहाँ हिउँमा घिस्रदै तल झरिरहेको अवस्थामा फेला पर्नु भएको हो। अल्टिच्युड एयरको हेलिकप्टर मार्फत 5200 मिटर उचाइको आधार शिविरदेखि तेस्रो शिविरसम्म गरिएको व्यापक खोजीपछि उहाँको उद्धार गरिएको हो। अत्याधिक चिसोका कारण हातका औंलाहरूमा क्षति पुगेका शेर्पालाई आधार शिविरमा ल्याइएको र थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ। नेपाली बहुपक्षीयताको सुनिश्चितताका निम्ति राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड़ दिएको छ। न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा आयोजित बहुपक्षीयताको भविष्य सन् 2030 पछिका लागि राष्ट्रसंघीय विकास प्रणाली निर्माण विषयक छलफलमा नेपालले यस्तो अभिमत राखेको हो। छलफलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापाले दिगो विकास लक्ष्य कार्यान्वयनसँगै भविष्यका बहुआयामिक चुनौती र अवसरहरू सम्बोधन गर्न यो प्रणालीलाई सक्षम बनाउनु अपरिहार्य रहेको बताउनु भएको छ। राजदूत थापाले नागरिक समाज, युवा, शैक्षिक क्षेत्र, स्थानीय सरकार र निजी क्षेत्रको सक्रिय सहभागिता बिना प्रभावकारी विकास प्रणाली निर्माण हुन नसक्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय सहकार्य र ऐक्यबद्धतालाई अझ मजबूत बनाउन आह्वान गर्नुभएको छ। नेपाली कंग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। पार्टीमा परेका उजुरीहरूबारे छलफल र कार्यवाही प्रक्रिया अघि बढ़ाउन समितिले आज दिउँसो 1 बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेको हो। समितिका सचिव दिनेश थापा मगरका अनुसार बैठकमा हालसम्म समितिमा दर्ता भएका झण्डी 700 उजुरीहरूमा माथि छलफल हुनेछ। उजुरीहरू मुख्य गरी गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्वार विरूद्ध लागेर विपक्षी दलका उम्मेद्वारलाई सघाएको र पार्टीमाथि विश्वासघात गरेको विषयसँग सम्बन्धित रहेका छन्। समितिका संयोजक एवं सदस्यहरू सहभागी हुने यस बैठकले अनुशासन उल्लंघन गर्नेहरूमाथि आवश्यक कार्यवाहीको निर्णय लिने जनाइएको छ। नेकपा एमालेको पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला आज सकिँदैछ। बबर महल स्थित कार्की बैंकवेटमा हिजोदेखि शुरू भएको कार्यशालाको आज अन्तिम दिन हो। आजको कार्यक्रममा विभिन्न समूहका नेताहरूले आआफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने तालिका रहेको छ। समूहगत प्रस्तुति सकिएपछि महासचिव शंकर पोखरेलले ती निष्कर्षहरूमाथि टिप्पणी गर्दै पार्टीको आगामी कार्यदिशाबारे निर्देशनात्मक सम्बोधन गर्नुहुनेछ। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार महासचिव पोखरेलको सम्बोधनपछि समसामयिक प्रस्तावहरू पारित गर्दै कार्यशाला आजै समापन हुनेछ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको जिल्ला तहमा चुनाव भइरहेकाले सो पार्टीका सांसदहरू उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो। समिति सभापति भरत बहादुर खड्काले रासपाका सांसदहरू अनुपस्थित हुँदा बैठकमा कोरम गणकपूरक संख्या नपुग्ने अवस्था देखिएकाले बैठक स्थगित गरिएको जानकारी दिनुभयो। समितिको अर्को बैठक कहिले बस्ने भन्ने बारे भने खुलाइएको छैन। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। राम्रो रोजगारी र आकर्षक तलबको प्रलोभनमा पारेर भारत पुगेका महोत्तरीका 16 जना नेपाली बन्धकमा परेका छन्। महोत्तरीको बर्दिवास नगरपालिका 14 औं शहर बस्तीका पुरूष महिला र बालबालिका सहित 16 जना भारतको हरियाणा राज्यमा बन्धक परेका हुन्। बर्दिवास 3 का दिलीप परियारले आकर्षक सुविधाको आश्वासन दिँदै गत चैत 13 गते उनीहरूलाई हरियाणाको एक कुखुरा फार्ममा काम गर्न लगाएका थिए। पीड़ितहरूले फोन मार्फत आफूहरूलाई श्रम अनुसारको पारिश्रमिक नदिएको, नियन्त्रणमा राखेर कुटपिट गर्ने तथा डर त्रास देखाउने गरिएको जानकारी दिएपछि नेपालमा रहेका परिवारजन चिन्तामा परेका छन्। पीड़ित परिवारले आफ्ना आफन्तको सकुशल उद्धार र दोषीमाथि कानूनी कार्यवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बर्दिवास मार्फत नयाँ दिल्ली स्थित नेपाली दूतावासमा निवेदन पठाएका छन्। मध्य प्रदेशमा 16% बालबालिकामा कुपोषणको समस्या देखिएको छ। स्वास्थ्य निर्देशनालयले प्रदेशका 133 स्थानीय तहमा गरेको पोषण अवस्था परीक्षणका क्रममा यस्तो तथ्य फेला परेको हो। 283,000 भन्दा बढ़ी बालबालिकाको स्वास्थ्य मूल्याङ्कन गर्दा झण्डै 36,000 कुपोषण र 8,700 भन्दा बढ़ीमा शीघ्र कुपोषण फेला परेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको मापदण्ड अनुसार यो अवस्थालाई संकटपूर्ण मानिएको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले गरीबी, अशिक्षा, चेतनाको कमी र असन्तुलित खानपानका कारण मधेसमा कुपोषणको समस्या जटिल बन्दै गएको बताउनु भएको छ। पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोला घरभित्रका स्थायी र अस्थायी गरी 160 अतिक्रमित संरचना हटाएको छ। फेवाताल संरक्षणसँग जोड़िएको फिर्के खोलाको प्राकृतिक भाव जोगाउन यो अभियान शुरू गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनु भएको छ। महानगरले फिर्के खोलामा सिधै ढल विसर्जन भइरहेको पाइएकोले 10 दिनभित्र सेफ्टी ट्याङ्की निर्माण गरी ढल फाल्न बन्द गर्न कडा चेतावनी समेत दिएको छ। सशस्त्र प्रहरी बल नेपालले भन्सार छली गरेको आशंकामा 774 गाड़ी नियन्त्रणमा लिएको छ। मुस्ताङको कोराला नाकाबाट भित्रिएका ती विद्युतीय सवारी साधनहरूलाई सशस्त्र प्रहरीले गइराती विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णु प्रसाद भट्टका अनुसार मुस्ताङको जमसम पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट ती गाड़ीहरू नियन्त्रणमा लिएका हुन्। यसै गरी नुवाकोटको पासाङ लामो सड़क खण्डबाट पनि भन्सार छलीकै आशंकामा थप 2 गाड़ी नियन्त्रण लिएको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका सवारी साधनमाथि अनुसन्धान भइरहेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरी खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: खाताको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: विदेशका खबर। भारतको बिहार राज्य स्थित मुजफ्फरपुरमा रहेको एक अस्पतालको आईसीयू वार्डमा आग लागि हुँदा 4 बिरामीको मृत्यु भएको छ। बिहारको सबैभन्दा ठूलो प्रसाद अस्पतालको 5 तलामा रहेको आईसीयूमा आज बिहान सर्ट सर्किटका कारण आग लागि भएको हो। 13 शैया रहेको उक्त आईसीयू वार्डबाट 15 बिरामीलाई बाहिर निकालिएको छ र उनीहरूलाई शहरका अन्य विभिन्न अस्पतालहरूमा भर्ना गरिएको छ। उद्धार गरिएकाहरूमध्ये धेरैजसोको गम्भीर अवस्था रहेको भारत संचार माध्यमहरूले जनाएका छन्। यता इजरायल र लेबनान बीच युद्ध विराम लागू गर्ने सहमति भएको विदेशको अर्को खबर छ। अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसको औपचारिक पुष्टि गरेको हो। अमेरिकी मध्यस्थतामा भएको यो युद्ध विराम पूर्ण रूपमा सफल हुनका लागि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले आफ्नो सम्पूर्ण आक्रमणहरू रोक्नुपर्ने शर्त राखिएको छ। अब खेलकुद। एसोसिएसन महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। हिजो कतारलाई पराजित गरेको नेपालले आज भएको खेलमा भूटानलाई 51 रनले पाखा लगाएको हो। नेपालले दिएको 114 रनको लक्ष्य पछाएको भूटान विश्वभरमा 8 विकेट गुमाउँदै मात्र 62 रनमा समेटियो। भूटानलाई कम स्कोरमा रोक्न नेपालकी रूबी छेत्रीले 3 र रिया शर्माले 2 विकेटले यस्तै कसिलो बलिङ गर्दै कविता कुवर र मनिषा उपाध्यायले पनि 1-1 विकेट हात पारे। अब नेपालले आफ्नो अर्को खेल आगामी शनिबार हङकङसँग खेल्नेछ र नेपालले एसियन गेम्स पुरूष क्रिकेट छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मलेसिया विरूद्ध पहिला ब्याटिङ गर्ने भएको छ। सिंगापुर नेशनल क्रिकेट ग्राउण्डमा मलेसियाका कप्तान सैयद अजिजले टस जितेर नेपाललाई ब्याटिङको निम्त दिएका हुन्। यो खेलबाट समूह एक विजेता र उपविजेताको टुङ्गो लाग्नेछ। खेल जित्ने टोली समूह विजेता हुनेछ, पराजित टोली उपविजेता बन्नेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। रोल्पामा पिकअप गाडी दुर्घटना, 3 मृत्यु। तनहुँमा एम्बुलेन्स र मिनी ट्रक एक आपसमा ठोकिँदा 7 घाइते। सगरमाथा क्षेत्रमा बेपत्ता गाइड दावा शेर्पा 6 फेला, उपचारका लागि काठमाडौँ पठाइँदै। राष्ट्रसंघीय विकास प्रणाली सुदृढ बनाउन नेपालको आह्वान, नागरिक समाज र निजी क्षेत्रको सहभागितामा जोड़। कंग्रेस अनुशासन समितिको बैठक बस्दै एमालेको राष्ट्रिय कार्यशाला आज पनि समसामयिक प्रस्तावहरू पारित गरिने। महोत्तरीको मुसहर बस्तीका 16 भारतमा बन्धक, उद्धारका लागि दिल्ली स्थित दूतावासमा निवेदन। पोखराको फिर्के खोलाका 160 अतिक्रमित संरचना हटाइयो, ढल मिसाउनेलाई कारवाहीको चेतावनी। भारतको बिहार स्थित अस्पतालको आईसीयूमा आग लागि 4 बिरामीको मृत्यु, 15 उद्धार। इजरायल र लेबनान बीच युद्ध विरामको सहमति, हिजबुल्लाहले आक्रमण रोक्नुपर्ने शर्त। एसोसिएसन महिला प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित, भूटान 51 रनले पराजित। एसियाली खेलकुद क्रिकेट छनौटमा पुरूष टोलीले मलेसियासँग प्रतिस्पर्धा गर्दै। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
0: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
4: अब सुन्नुहोस् पुरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
4: मद्यपान र धुम्रपान सेवन नगरौं।
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
4: दमौलिया FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567317319।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
6: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
6: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
6: उचित छात्रवृत्तिको व्यवस्था,
5: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
6: स्वस्थ चमेना गृहको व्यवस्था,
5: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
6: सम्पर्क नम्बर 0565654595, मोबाइल नम्बर 98460268603। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
7: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
7: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
7: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
7: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
9: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
10: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
9: ए हो र, सेवा राम्रो हुन्छ त?
10: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
9: सेवा राम्रो हुन्छ त?
10: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
9: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
10: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
11: 98 27 18 48 48, 98 46 55 54 95 र 98 4 60 11 818।
12: मैले देखो सम्झना, ढाका टोपी खोई।
1: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
12: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
12: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
13: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
12: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066, 73344।
14: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहु। फोन नम्बर 9856063363, 9856060917 र 9856608।
15: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानी होला खै?
4: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
5: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
4: प्रोपाइटर चन्दन बानिया, ब्याच 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704042034।
6: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास 2, न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865017350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4, सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी, गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865017350।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सूचना।
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
9: हाम्रा सेवाहरू:
6: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
9: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
6: स्थान: ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
9: फोन नम्बर 9828280, 9815104549।
6: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
10: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
6: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर चिमनी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ।
9: साथै तामा पित्तल स्टील सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-363-715 र 98-41-12-07-40।

0: 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 780।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
3: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
2: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
3: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
2: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
3: उचित छात्रवृत्तिको व्यवस्था।
4: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
3: स्वस्थ चमेना गृहको व्यवस्था।
4: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
3: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9840862803। दमौली कलेज, व्यास नगरपालिका वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 9058500700,
6: 9846040304।

0: FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि

0: ए हो र सेवा राम्रो हुन्छ त
1: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
0: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष
2: लगभग सबैजना आइसक्नु भयो आजको उडास्तरको छलफल सुरु गरौँ न त
3: हुन्छ
2: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ
3: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है
3: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
2: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
3: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
2: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
5: नेपाल सरकार विज्ञापन बोर्ड होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
6: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
5: हो र कति खोजे पदमचोकमा पो रहेछ त
6: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
5: विवाह व्रतबन्ध पास्ने तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840001 9060673344
7: फुलको आँखामा फुलै संसार
8: आहा कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
9: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि
8: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
9: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ
8: प्रोप्राइटर गम्भीर दास नेपाल मोबाइल नम्बर 9844694036 9805141437
9: ब्यास 3 प्रशासन चोक दमौली
10: दमौली FM 94.2 समुदायको आवाज
11: सर ऑन स्टेज 5 मिनट
12: ओके तुम आ रही हो मैं जा रहा हूं लगता रूम में रह गई

0: FM 94.2 समुदायको आवाज
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465043780।

0: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
7: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
6: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
7: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683,
5: 9856643434।
8: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 9856363363, 9856607 र 9856608667।
9: सूचना
10: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
9: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
9: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
6: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
9: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।
11: दमोलिया FM 94.2 समुदायको आवाज।

0: BFM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास दुई गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827173042 9742582000
5: ए बाबु अँध्यारो छ

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार्ज त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
6: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानी होला खै?
5: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
7: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
5: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91 97 97 074 042 34

0: ए नानी, कतै लेउ छाता ओढेर, हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: डबल पाए भने त म डबल पनि जान्नु थियो।
1: दमौलिया FM 94.2 समुदायको आवाज।
2: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
3: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
2: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
4: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
2: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 065 65 0 25।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
7: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
8: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
7: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
8: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
13: दाजु भाइको के को गफ गफ हुँदैछ?
11: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
13: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
11: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
13: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 065 56 31 36, 0665504569, मोबाइल नम्बर 9803880384, 9846739।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानी होला? खै
5: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
5: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260909, 97074, 0742,

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, प्यान्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
4: ले, देख्नु भएन, औषधि हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
4: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता, व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363, 9856607 र 9856608।
7: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्। हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौलीतन हो। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290 9811571760।
8: दमौलिया FM 94.2 समुदायको आवाज।

0: स्कुलबाट चाँडै आउनु भयो त।
1: म भोलिदेखि पढाउन जान्न। तिमीले सुको पानी चल्दैन रे। मैले पढाएको पाठले ती केटाकेटीहरू बिग्रन्छन् रे। ठिकै छ, अब हेर म के गर्छु। छोड,
2: हाँ
1: छोड न।
2: किन, के भयो?
1: अबदेखि मलाई पनि लुगा सिलाउन सिका। अबदेखि म पनि यही काम गर्छु।
2: के भन्छ यो?
1: म ठिक भन्दैछु।

पक पक पक पक यो तिम्रोको लाश जलाउने ठाउँ होइन, उपारी खोलामा लगेर जला। अछुतहरू उत जा उता।

0: बाहुलिया FM 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। अध्ययन विदा लिएर सेवामा नफर्केका त्रिवेका प्राध्यापकबाट करिब 10.5 करोड फिर्ता। जातीय भेदभाव र छुवाछुत उन्मूलन गर्न संसद प्रतिबद्ध रहेको सभामुखद्वारा जानकारी। दलित समुदायको सम्मान नभएसम्म नेपाली समाज न्यायपूर्ण र समतामूलक हुन नसक्ने दावी। रोल्पामा भएको जीप दुर्घटनामा मृतकको पहिचान खुल्यो। दुर्घटनाबारे थप अनुसन्धान जारी। सशस्त्र प्रहरी बलको हेडक्वार्टर स्थित सवारी शाखामा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन। नेपाली कंग्रेसमा अहिलेसम्म 3,75,000 क्रियाशील सदस्यता। अध्यावधिक धवल शमशेरसहित 183 जना नेताले छाडे राप्रपा। विराटनगर महानगरपालिकाद्वारा पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल। बिहारको एक निजी अस्पतालको आईसीयूमा आगलागी 4 जनाको ज्यान गयो। कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात रहेको इरानको आरोप। र कुशल भुर्तेलले प्रहार गरे अन्तर्राष्ट्रिय टी20 खेलमा लगातार 2 शतक। नेपालका लागि टी20मा सर्वाधिक रन। गौतम बुद्ध क्रिकेट रंगशालाको रोकिएको काम पुनः शुरू।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। रोल्पा दुर्घटना अपडेट सम्बन्धी खबरबाट, रोल्पाको माडी गाउँपालिका दुई घरतीगाउँ स्थित सहित मार्ग अन्तर्गत कालापहर क्षेत्रमा बिहिबार बिहान भएको जीप दुर्घटनामा मृत्यु भएका तीनजनाको पहिचान खुलेको छ। अस्थायी नम्बर प्लेट भएको बोलेरो जीप सड़कबाट करिब 600 मिटर तल खसेको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार मृत्यु हुनेमा दाङ घोराई उपमहानगरपालिका सात देसाहीका 25 वर्षीय चालक वीरबहादुर चौधरी रहनु भएको छ। यस्तै दाङ दगीशरण गाउँपालिका सात श्रीगाउँ घर भई हाल घोराई उपमहानगरपालिका 14 बस्ने 40 वर्षीय जीवधन चौधरी र उहाँका श्रीमती 38 वर्षीय कमला चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त डबल क्याब गाडीले जस्ता पाता र प्लास्टिकका पाइप बोकेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदामा गएर सेवामा नफर्किएकाहरूबाट 10,46,00,000 भन्दा बढ़ी रकम फिर्ता भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अध्ययन विदा लिएर सेवामा नफर्किएका प्राध्यापकबाट हालसम्म 10,46,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भएको जानकारी दिनुभएको छ। आज सामाजिक सञ्जालबाट जानकारी दिँदै उहाँले मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा उक्त रकम फिर्ता भएको बताउनु भएको हो। उहाँका अनुसार अझै केही प्राध्यापकहरू रकम फिर्ता गर्ने प्रक्रियामा छन्। अध्ययन विदा भनेको विश्वविद्यालयलाई राम्रो प्राज्ञिक जनशक्ति विकास गर्ने उद्देश्यले दिइने अवसर हो, तर सार्वजनिक स्रोत र राज्यको लगानीमा प्राप्त उक्त सुविधा दुरूपयोग गरी सेवामा नफर्किने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक शैक्षिक र नैतिक क्षति पुर्याएको छ। मन्त्री पोखरेलका अनुसार मन्त्रालयले यस विषयलाई गम्भीरतापूर्वक लिएपछि छानबिन र कानूनी प्रक्रिया अघि बढ़ेको र त्यसकै परिणामस्वरूप रकम फिर्ता भएको हो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि संघीय संसद पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा ललितपुरमा राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। सभामुख अर्यालले दलित समुदायले लामो समयदेखि भोग्दै आएका समस्या पीड़ा र चुनौतीप्रति संसद सचेत रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि सदनले गम्भीरतापूर्वक काम गर्ने विश्वास व्यक्त गर्नुभयो। सशस्त्र प्रहरी बलको हेडक्वार्टर स्थित एमटी शाखा सवारी शाखामा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ। सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायब महानिरीक्षक डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टका अनुसार डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन भएको छ। घटनाबारे छानबिन गर्न हामीले समिति गठन गरेका छौं। समितिले काम शुरू गरिसकेको छ, प्रवक्ता भट्टको भनाई छ। थापा नेतृत्वको समितिलाई हदमे तोकिएको छैन, सकेसम्म छिटो छानबिन सकाएर प्रतिवेदन पेश गर्न भनिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपाली कांग्रेसमा अहिलेसम्म 3,75,000 क्रियाशील सदस्यले मात्रै आफ्नो सदस्यता अध्यावधि गरेका छन्। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यलाई डिजिटल्ली अध्यावधि गर्ने समय दिएको छ। यो समाचार तयार पार्दासम्म 3,75,000 सदस्यता अध्यावधि गरेको सदस्यता व्यवस्थापन समितिका सदस्य एवं पार्टी सह महामन्त्री प्रकाश स्नेह रसाइलीले जानकारी दिनुभयो। यो संख्या बढ़ेर साँझसम्म 4,00,000 पुग्ने अनुमान रहेको रसाइलीले जानकारी दिनुभएको छ। धवल शमशेर राणा सहित 183 जना नेताले पहिलो चरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका छन्। काठमाडौँ उपत्यकामा उपलब्ध केही पदाधिकारी तथा केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी र सदस्यहरू गरी 183 जनाले पार्टी परित्यागको घोषणा गरेका हुन्। पदाधिकारीमा उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्री धवल शमशेर राणा, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला, सगुन सुन्दर लावती, धनुषुर साई, मीना साई, दिली विकास राज भण्डारी, नानीमैया आचार्य लगायत रहनु भएको छ। उहाँहरू अधिकांशलाई अध्यक्ष राजेन्द्र लिङदेनले कार्यवाही गर्नुभएको थियो। धवल शमशेरले नयाँ पार्टी बनाउने तयारी गर्नुभएको छ। विराटनगर महानगरपालिकाले पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न 59 महिनासम्मका 11,630 जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा पुर्याएपछि सो लक्ष्य हासिल भएको महानगरपालिका खोप शाखाले जनाएको छ। महानगरपालिकाका अनुसार पूर्ण खोप प्राप्त गर्ने बालबालिका मध्ये 0-11 महिनाका 2,139 जना, 12-15 महिनाका 977 जना, 16-23 महिनाका 1,548 जना तथा 24-59 महिनाका 6,966 जना रहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। भारतको बिहार स्थित मुजफ्फरको एक निजी अस्पतालको आईसीयूमा आगलागी हुँदा कम्तीमा 4 जनाको मृत्यु भएको छ। बिहार सरकारले मृतकका परिवारलाई जनै 4,00,000 आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार सर्किट भएका कारण अस्पतालको आईसीयूमा आगलागी भएको देखिन्छ। बिहारका मुख्यमन्त्री सम्राट चौधरीले यस दुर्घटनामा 4 जनाको मृत्यु भएको पुष्टि गरेका छन्। यता इरानले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षति इरानी ड्रोन आक्रमणबाट नभई अमेरिकी निर्मित प्याट्रिएट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको खराबीका कारण भएको दावी गरेको छ। अब खेल खबर. नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले कीर्तिमानी ब्याटिङ गरेका छन्. अन्तर्राष्ट्रिय टी ट्वेन्टी खेलमा लगातार दुई शतक प्रहार गर्दै भुर्तेलले कीर्तिमान बनाएका हुन्. आज भुर्तेलले एसियन गेम्स छनौटमा मलेसिया विरूद्ध 126 रन बनाएका छन्. उनले 54 बल खेलेर 14 चौका र 8 छक्का प्रहार गरे. यसअघि उनले छनौटमै चीन विरूद्ध 129 रन बनाएका थिए. लगातार दुई शतक प्रहार गरेपछि भुर्तेलले दिपेन्द्र सिंह ऐरीलाई पछि पार्दै नेपालका लागि टी ट्वेन्टीमा सर्वाधिक रन बनाएका छन्. उनले टी ट्वेन्टीमा आफ्नो रन 2240 पुर्याएका छन्. र यता रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः शुरू भएको छ. बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो. जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक. अध्ययन विदा लिएर सेवामा नफर्केका तिर्वीका प्राध्यापकबाट करिब 10.5 करोड़ फिर्ता. जातीय भेदभाव र छुवाछुत उन्मूलन गर्न संसद प्रतिबद्ध रहेको सभामुखद्वारा जानकारी. दलित समुदायको सम्मान नभएसम्म नेपाली समाज न्यायपूर्ण र समतामूलक हुन नसक्ने दावी. रोल्पामा भएको जीप दुर्घटनामा मृतकको पहिचान खुल्यो. दुर्घटनाबारे थप अनुसन्धान जारी. सशस्त्र प्रहरी बलको हेडक्वार्टर स्थित सवारी शाखामा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन. कंग्रेसमा अहिलेसम्म 3,75,000 को क्रियाशील सदस्यता अध्यावधिक. धवल शमशेर सहित 183 जना नेताले छाडे राप्रपा. विराटनगर महानगरपालिकाद्वारा पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल. बिहारको एक निजी अस्पतालको आईसीयूमा आगलागी 4 जनाको मृत्यु. कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात रहेको इरानको आरोप. र कुशल भुर्तेलले प्रहार गरे अन्तर्राष्ट्रिय टी ट्वेन्टी खेलमा लगातार दुई शतक. नेपालका लागि टी ट्वेन्टीमा सर्वाधिक रन. गौतम बुद्ध क्रिकेट रंगशालाको रोकिएको काम पुनः शुरू. हवस्त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं. बिदा दिनुहोस्. नमस्कार.

0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: नेपाली रेडियो नेटवर्क, रेडियो NRN 99.1 मा यो हो मज्जाको म्युजिक।

0: अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।

0: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704, 0042,

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेव ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 9556063656
2: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
2: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
0: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
2: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास दुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0656563715 र 9841120740
3: दमौली FM 94.2 समुदायको आवाज

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपराइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98563917 र 98563867।
2: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
3: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
4: दाजुभाइको के को गफ गफ हुँदैछ?
2: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
4: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
2: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
4: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदा शङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 98083 80384, 98436 39 31।

0: सामान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। पर्बु लघु उद्योग घोराही 15 दाङ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ।

0: 94.2 समुदाय को आवाज।
1: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98462683। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास दुई पदमचोक, दमोली, तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
4: लो, किन नि, के भो, सन्चो भएन?
3: होइन, यतिकै जानै मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 कोठे ट्रस राखेर 3 को छाना पनि छायो, तर के गरे नानी, 3 तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि 3 को छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
9: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: व्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
9: फर्निचर उद्योग
0: व्यास 11, मुसे खोला 10 भाई, नयाँ पुल। मोबाइल नम्बर 9816664683,
10: 9560443234।
11: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
13: दाजुभाइको के को गफ गफ हुँदैछ?
11: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
13: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
11: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
13: यो त हाम्रै दमौली बजारको व्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, व्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 37 39 31।

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेरा बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5518 र 9865-15332।

0: FM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846 41 633, 9817 15 08 98, 9864 63 85।
3: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी, मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653 19, 9856 27 319।

घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सूचना।
5: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
4: हाम्रा सेवाहरू
5: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
5: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न रेडियो एफएमबाट सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.npmा पनि सुन्न सक्नुहुनेछ। आजको प्रहरी कार्यक्रममा हामीले प्रहरी समाचारका साथमा नाटक हेरफेर प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार।
0: नेपाल राष्ट्र बैंक तथा नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा सम्पत्ति शुद्धिकरण, आतंककारी कार्य, आम विनाशका हात हतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धी अनुशिक्षण तालिम समुद्घाटन भएको छ। नेपाल राष्ट्र बैंकका गवर्नर विश्वनाथ पौडेलको प्रमुख आतिथ्यता तथा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको विशिष्ट आतिथ्यतामा जेठ 19 गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रम बीच उक्त तालिमको समुद्घाटन भएको हो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गवर्नर विश्वनाथ पौडेलले वित्तीय प्रणालीको पारदर्शिता, सुशासन तथा आर्थिक स्थायित्व कायम गर्न सम्पत्ति शुद्धिकरण, आतंकवादी गतिविधिमा वित्तीय लगानी तथा आम विनाशका हात हतियारसँग सम्बन्धित वित्तीय अपराध नियन्त्रण अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। यस्ता अपराधको अनुसन्धान तथा निगरानीमा सम्बन्धित निकाय बीच प्रभावकारी समन्वय, सूचना आदान प्रदान र दक्ष जनशक्ति उत्पादन गरी वित्तीय अपराधका नयाँ प्रवृत्ति र चुनौतीहरूलाई नियन्त्रण गर्ने उद्देश्य उक्त तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो। सो अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वित्तीय अपराधको स्वरूप दिन प्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै यस्ता अपराधको सफल अनुसन्धानका लागि प्राविधिक ज्ञान, अनुसन्धान सिप र अन्तर निकाय समन्वय अपरिहार्य रहेको बताउनुभयो। प्रहरीले हुन्डी कारोबार, संगठित अपराध, मानव बेचबिखन तथा लागू औषध ओसार पसार, आपराधिक लाभ, ठगी जस्ता अपराधहरूको सफल अनुसन्धान गर्न प्रमाण संकलन, वित्तीय विश्लेषण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय तथा सहकार्य गर्दै आइरहेको उहाँले बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले सम्पत्ति शुद्धिकरण तथा आतंककारी वित्तीय लगानीसँग सम्बन्धित अपराध नियन्त्रण राष्ट्रिय सुरक्षा र आर्थिक सुशासनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले नेपाल प्रहरीले यस क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्दै आएको उल्लेख गर्नुभयो। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले तालिमको महत्व सम्बन्धी जानकारी दिनुभएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीले स्वागत मन्तव्य तथा नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मनासिनीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो। तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई सम्पत्ति शुद्धिकरण, आतंककारी वित्तीय लगानी तथा आम विनाशका हात हतियार निर्माण वा विस्तारसँग सम्बन्धित वित्तीय अपराधको अनुसन्धान, कानूनी व्यवस्था, जोखिम पहिचान तथा अनुसन्धान प्रविधिका विषयमा प्रशिक्षण प्रदान गरिएको छ। वित्तीय अपराधको बदलिँदो स्वरूपलाई मध्यनजर गर्दै अनुसन्धान अधिकृतहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले अपराधको प्रभावकारी अनुसन्धान तथा नियन्त्रणमा सहयोग पुग्नेछ। 5 कार्य दिन अवधिको उक्त तालिममा कोशी प्रदेश अन्तर्गत रहेका जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने प्रहरी इकाइका अनुसन्धान शाखामा कार्यरत 24 जना जुनियर प्रहरी अधिकृतहरूको सहभागिता रहेको छ।
2: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा जेठ 18 गते आयोजित कार्यक्रम बीच काठमाडौँ उपत्यकामा इन्टिग्रेटेड ट्राफिक म्यानेजमेन्ट सिस्टम सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ। सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले ट्राफिक पुलिस मिरर 2026 लोकार्पण गर्नुभयो। साथै उहाँले उक्त ट्राफिक पुलिस मिरर निर्माणमा सहयोग पुर्याउनु हुने महानुभावहरूलाई प्रशंसा पत्र प्रदान गर्नुभयो। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले गोष्ठी अत्यन्त महत्वपूर्ण एवं समय सापेक्ष प्रयासको रूपमा स्थापित भएको उल्लेख गर्दै गोष्ठीले नीति निर्माणकर्ता, कार्यान्वयन गर्ने निकाय, विज्ञ, सरकारवाला संस्था तथा समुदायलाई एउटै मञ्चमा भेला भएर सामूहिक प्रयासमा सड़क सुरक्षा एवं ट्राफिक व्यवस्थापनको क्षेत्रमा गर्नुपर्ने सुधारका विषयहरू पहिचान गर्न सफल भएको बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले सड़क सुरक्षा कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै सबै सरकारवाला निकायले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक ग्रहण गरी अझ उच्च स्तरको सरकारको समन्वयका साथ अगाडि बढ्ने प्रतिबद्धता र कार्यान्वयनको आवश्यकता रहेको बताउनुभयो। सबै सरकारवाला निकायहरूले वैज्ञानिक ट्राफिक व्यवस्थापन एवं सडक सुरक्षालाई थप व्यवस्थित बनाउँदै नियम तथा कानून कार्यान्वयनमा निष्पक्षता, पारदर्शिता एवं प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने तर्फ उहाँले जोड दिनुभयो। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक पुलिस मिरर प्रकाशनको औचित्य सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा ट्राफिक विज्ञ सुनिल पौडेलले इन्टिग्रेटेड ट्राफिक म्यानेजमेन्ट सिस्टम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो भने प्रोफेसन होल्डिङ प्रालीका निर्देशक राजेन्द्र प्रसाद त्रिपाठीले गोष्ठीको औचित्य सम्बन्धी आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित उक्त कार्यशाला गोष्ठीको शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले उद्घाटन गर्नुभएको थियो। गोष्ठीमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, यातायात व्यवस्था विभाग, सडक सुरक्षा परिषद, सडक बोर्ड नेपाल, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, थापाथली इन्जिनियरिङ क्याम्पस, नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन एनएआईएमए, क्रिम्सन टेकका प्रतिनिधिहरूले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो। तथ्यमा आधारित विश्लेषण, नीतिगत सुधार, प्रविधिको प्रभावकारी प्रयोग, बहुनिकाय समन्वय मार्फत दिगो समाधान तथा अन्तर्राष्ट्रिय अभ्यासको जानकारी लिने उद्देश्यले उक्त उच्च स्तरीय कार्यशाला आयोजना गरिएको हो। काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप र जाम व्यवस्थापनका लागि दीर्घकालीन रणनीति, सडक दुर्घटना न्यूनीकरण तथा मृत्यु दर घटाउन बहुआयामिक प्रभावकारिता, सवारी आयात, लाइसेन्स प्रणाली, स्क्र्याप नीति, राइट सेयरिङ नियमन लगायत नीतिगत सुधार, इन्टेलिजेन्ट ट्राफिक सिस्टम आइटीएस, ई चलान, एएनपीआर, सीसीटीभी जस्ता प्रविधिको विस्तार र समन्वित प्रयोग र एनआरएसएपी 2021-2030 लक्ष्य प्राप्तिका लागि संस्थागत समन्वय र प्रतिबद्धता सुदृढ गर्नु उक्त कार्यशाला गोष्ठीको मुख्य उद्देश्य रहेको छ।
0: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूले नवीनतम सोच एवं थप सृजनशील भई कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै आफूलाई प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक जनमुखी इमानदारी एवं निष्ठापूर्वक सम्पादन गर्नुपर्ने बताउनु भएको छ। हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लाग्नुभएका प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई जेठ 20 गते नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उपलब्धिपूर्ण एवं उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो। प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक शुद्धिकरण एवं सुदृढीकरणलाई प्राथमिकतामा राखेर संगठनको श्रीवृद्धिमा थप योगदान पुग्ने गरी जिम्मेवारी वहन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो। शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्दै प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी पारदर्शी, समय सापेक्ष एवं नागरिक मैत्री सेवाभावका साथ नतिजामुखी कार्य सम्पादन गर्नुपर्ने उहाँले जोड दिनुभयो। प्रहरी महानिरीक्षक कार्कीले संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू थप सक्रिय हुनुपर्ने बताउनुभयो। सबै प्रहरी कर्मचारीहरू चेन अफ कमाण्ड भित्र रहेर सक्रिय र सामूहिक प्रयासमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै प्रहरी कर्मचारीहरूको क्षमता विकासका साथै समस्या तथा गुनासोको उचित व्यवस्थापन गर्दै उदाहरणीय नेतृत्व प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो।
2: अपराध समाचार। लमजुङ जिल्ला कोलासोथार गाउँपालिका नौका 62 वर्षीय देवबहादुर सार्कीको हत्या गरेको अभियोगमा 3 जनालाई जेठ 18 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा देवबहादुरको श्रीमती 26 वर्षीय लक्ष्मी नेपाली, कास्की जिल्ला पोखरा महानगरपालिका 26 का 38 वर्षीय राम आकाश विश्वकर्मा र मादी गाउँपालिका 3 का 56 वर्षीय आसपुरे कामी रहेका छन्। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो। तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा अब प्रस्तुत गर्छौ नाटक हेरफेर। हजुर म्याम,
0: अहिले मोटरसाइकल चोरीका घटना एकदमै बढिरहेका छन्। अलिक कडाईका साथ चेक जाँच गर्नु पर्ला है, अनि यो कुरा ड्युटीमा खटिने सबै प्रहरी कर्मचारीलाई पनि जानकारी गराउनु होला।
3: हस् हजुर, म त्यसै गर्छु। जय नेपाल।
0: जय नेपाल। भ भनेपछि पार्किङबाट मोटरसाइकल चोरी गर्ने अनि नम्बर प्लेट हेरफेर गरेर चलाउने होइन त तपाईँको काम?
3: यो मोटरसाइकल मैले चोरेको होइन हजुर।
0: तपाईँले चलाएको मोटरसाइकल कसले चोरेको हुन्छ त? बरु भन्नुहोस्, आजसम्म अरू कतिवटा मोटरसाइकल चोरी गर्नु भएर यसमा कस कसको संलग्नता छ?
3: म्याम, खासमा मैले यो मोटरसाइकल एक हप्ता अघि मात्रै सेकेन्ड ह्यान्डमा किनेको हुँ हजुर।
0: किनेको हुँ?
3: हजुर म्याम, सस्तोमा मोटरसाइकल पाएँ भनेर किनिहाले केही दिन अघिको कुरा हो म्याम। मैले फेसबुक मार्केट प्लेसमा सस्तोमा मोटरसाइकल देखेर हेर्न भनेर त्यहाँ गएको थिएँ।

0: दाइ नमस्कार।
1: नमस्कार
0: दाइ, मैले त्यो मार्केट प्लेसमा एउटा पल्सर मोटरसाइकल हेरेको थिएँ, फोन गर्दा हेर्न आउनु भन्नुभएको थियो, म त आएँ।
1: ए, तपाईँ पो?
0: हजुर दाइ, हजुर।
1: त्यो 6646 नम्बरको रातो पल्सर हेर्नु भएको हो तपाईँले?
0: हजुर, हो दाइ, हो, त्यही हो मैले हेरेको।
1: ल, खत्तम भयो नि, अघि मात्रै बिक्री भयो, अर्कै एकजना मान्छेले पो लग्यो त्यो त।
0: ए तेरिका, हो र भने दाइ।
1: हो नि, भाइलाई कति मूल्यसम्मको चाहिएको हो र? अरू पनि त छ नि टन्नै।
0: मलाई त जति सक्दो सस्तो पाए हुन्थ्यो नि दाइ, त्यो रातो पल्सर साह्रै चित्त बुझ्दो थियो, बिक्री भएछ।
1: हे, त्यति मूल्यमा त कुनै पनि आउँदैन क्या भाइ, कि कागज पत्र नभएको लिने हो त?
0: कागज पत्र नभएको के हो दाइ त्यस्तो भने चाहिँ? फेरि
1: यसो करसर नतिरेको मोटरसाइकल नि भाइ, ब्लू बुक नभएको मोटरसाइकल भनौ न त्यसलाई।
0: कागजात बिनाको त के किन्नु हो दाइ?
1: सस्तोमा त त्यस्तै मात्र पाउने हो क्या भाइ, यी घर अफिस गर्न मैले त चलाइरहेको छु, 55,000 दिनु, यही लैजानु क्या?
0: 55,000 यो मोटरसाइकल हेर्दा त राम्रो छ त दाइ।
1: नराम्रो भए तपाईँलाई लैजानु भन्थ्यो त म, लामो यात्रामा ननिस्कने, गाउँघरतिर चलाउने हो भने पास गर्ने झन्झट पनि नहुने, लग्यो चलायो बडा आनन्द। लिनुहोस् चाबी, भरि एकपल्ट आफै चलाएर हेर्नुहोस् त।
0: हुन्छ दाइ, हुन्छ।

0: कन्डिसन त दामी रहेछ त दाई।
1: म आफैले चलाएर आएको मोटरसाइकल हो नि त यो त, अनि हुँदैन त कन्डिसनमा।
0: हुन त मैले पनि यसो बङ्गुरको दाना पानी ओसार्नको लागि भनेर सस्तो मोटरसाइकल खोजेको थिएँ दाई, फेरि यसको कागज पत्र छैन रहेछ, भोलि अप्ठ्यारो पो पर्ने हो कि, त्यो पो तनाव भयो दाई।
1: केही अप्ठ्यारो पर्दैन भाइ, ढुक्कले चढ्नुहोस्, मेरो आफ्नै भिनाजुको नाममा छ, त्यति कर नतिर्नाले सस्तोमा दिएको हुँ, चल्लासम्म चलाउनुहोस्, चल्न छोडेपछि कवाडीलाई दिनुहोस्, न कर तिर्ने झन्झट न बिमा गर्ने खर्च।
0: त्यसपछि 55,000 तिरेर लिएर आए हजुर चोरीको मोटरसाइकल, त्यो पनि नम्बर प्लेट चेन्ज गरेको भन्ने त मलाई केही थाहा थिएन हजुर, बल्ल हजुरले भनेपछि थाहा पाएँ। आफ्नै भिनाजुको नाममा छ पो भन्दै थियो त्यो मान्छेले, त कर मात्रै नतिरिएको हो भन्थ्यो होला त नि भन्ने लाग्यो म्याम।
2: सुन्नुहोस् है, दुरुस्त कागज पत्र बिना आफ्नै सवारी साधन त चलाउन पाइँदैन भने तपाईँले त कागज पत्र नभएको थाहा पाउँदा पाउँदै किनेर चलाउनु भएको छ, यो कतिसम्मको लापरवाही हो भन्नुहोस् त।
0: त्यो त हो म्याम, सस्तोमा मोटरसाइकल किन्न खोज्दा यसरी फसेँ म्याम म, मैले लोभ गर्न हुँदैन थियो, फेरि यसरी चोरीको मोटरसाइकल बेचे होला भन्नेतिर त मेरो ध्यानै गएन हजुर।
2: हेर्नुहोस् है भाइ, सेकेन्ड ह्यान्ड मोटरसाइकल किन्दा धेरै कुरामा ध्यान दिनुपर्छ, नत्र भने फसिन्छ।
0: त्यही त म्याम, ध्यान दिनुपर्ने कुराहरू भन्नाले के होला म्याम, मैले त त्यति गल्ती गरे जस्तो लाग्छ।
2: ल सुन्नुहोस् है, सुरुमा त सेकेन्ड ह्यान्ड सवारी किन्दा कागजात रहे नरहेको बुझ्नुपर्छ, सवारी साधनको ब्लुबुक जाँच गरेर मात्रै किन्नुपर्छ, साथै ब्लुबुकमा उल्लेख गरिएको चेसिस नम्बर र सवारी साधनको चेसिस नम्बर मिलेको छ कि छैन त्यो पनि चेक गर्नुपर्छ।
0: त्यही त म्याम, म त झन् सस्तोमा पाएँ भनेर ब्लुबुक समेत छैन भन्दा पनि किने, ठुलो गल्ती भयो हजुर मबाट।
2: त्यो त भयो, अनि अर्को महत्वपूर्ण कुरा, सवारी साधन किन्दाखेरि त्यो सवारी साधनको बिमा गरेको छ कि छैन, बिमाको रकम तिरेको छ कि छैन, कर तिरेको छ कि छैन, अथवा चोरीको सवारी साधन पो हो कि होइन भन्ने कुरामा चाहिँ अझै विशेष ध्यान दिनुपर्छ। यदि सवारी बेच्ने व्यक्तिले बिमा गरेको भए त्यही बिमा किन्नेको नाममा ट्रान्सफर गरिन्छ।
0: ए हजुर हजुर म्याम।
2: अनि अर्को कुरा, सेकेन्ड ह्यान्ड सवारी साधन किन्दा किन्ने र बेच्ने व्यक्ति बीच सम्झौता पनि बनाउनु पर्छ, सेकेन्ड ह्यान्ड सवारी साधनको वारेन्टी नहुने भएकाले त्यसको राम्ररी यान्त्रिक परीक्षण गरेर मात्रै लिनुपर्छ, सकभर त्यस्तो सवारी साधन किन्दा मेकानिक वा चिने जानेको व्यक्तिबाट मात्रै लिनुपर्छ, यसो गर्दा चाहिँ भविष्यमा आउने संकटबाट दुवै पक्ष जोगिन्छन्, बुझ्नुभयो?
0: हो रहेछ म्याम, यति कुरामा ध्यान दिएको भए त म फस्ने नै रहेनछु नि, सस्तोमा पाएँ भनेर कागज पत्र बिनाको मोटरसाइकल किन्नु नै मेरो ठुलो गल्ती भयो हजुर, मलाई माफ गरिदिनुहोस्।
2: हेर्नुहोस् है, यो मोटरसाइकल चोरी भएको भनेर परेको निवेदन अनुसार चाहिँ यही हो भनेर प्रमाणित पनि भइसकेको छ, अब त्यो मोटरसाइकल तपाईँलाई कसले बेचेको हो हामीलाई देखाउनुहोस् र अनुसन्धानमा सहयोग गर्नुहोस्, तर यसमा तपाईँको पनि गल्ती छ, त्यसैले कानुन अनुसार सजाय भने तपाईँले पनि भोग्नु पर्ने हुन्छ है। सही साहब
3: हजुर म्याम।
2: उहाँलाई लिएर त्यो मोटरसाइकल कसले बेचेको हो तुरन्त उसलाई पनि पक्राउ गर्नुहोस् र बाँकी अनुसन्धान प्रक्रिया अघि बढाइहाल्नुहोस् है।
3: हस् म्याम, म त्यसै गर्छु। जय नेपाल म्याम।
2: एतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक हेरफेर, यस नाटकका लेखक दीपक राज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू राजन कार्की, अम्बिका केसी र दीपक राज विश्वकर्मा।
4: हवस्त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र मिनरवा बज्जरचार्य, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
5: दमौलिया FM 94.2 समुदायको आवाज।
6: ए नानी, कता हिँड्यौ छाता उडेर, हतारमा छौ त?
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
6: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
7: यो त ब्यास 2 कालिका मार्गको दमौली QFX मल अगाडि छ नि दाइ।
6: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
7: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
6: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनाव।
7: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 98 560 60 656।
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
9: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
10: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
11: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
10: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
14: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
13: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
14: हुन्छ हुन्छ दाई।
15: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
16: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 0 0 0।

0: दमोले बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो। के खाछ हानि होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704, 0042.

तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: कयौं सर्वसाधारण घाइते। क्रिमियामा युक्रेनले 4 जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप।
1: र कुशल भुर्तेलको कीर्तिमानी शतकले मलेसियामाथि नेपालको फराकिलो जित। नेपालका लागि T20मा भुर्तेलको सर्वाधिक रन। गौतम बुद्ध क्रिकेट रङ्गशालाको रोकिएको काम पुनः सुरु।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो NRN 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली network.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। भोलिदेखि परराष्ट्र मन्त्री खनालको भारत भ्रमण सम्बन्धी खबरबाट। परराष्ट्र मन्त्री शिशिर खनाल भोलिदेखि 3 दिने औपचारिक भ्रमणका लागि भारत जानुहुने भएको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो। भारतीय विदेश सचिव डाक्टर एस जयशंकरको सौहार्द पूर्ण निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल 22-24 जेठसम्म भारत भ्रमणमा जान लाग्नु भएको हो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेश मन्त्री डाक्टर जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। उक्त बैठकमा नेपाल र भारत बीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। विशेष गरी दुई देश बीचको व्यापार, लगानी, कनेक्टिभिटी, सम्पर्क सञ्जाल, ऊर्जा क्षेत्र र जनता बीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विस्तृत विचार विमर्श हुने कार्यसूची छ। नियमित उच्च स्तरीय भ्रमण आदान प्रदानको रूपमा हुन लागेको भ्रमणले नेपाल र भारत बीचको कूटनीतिक, ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र मजबूत बनाउने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ। भ्रमण तालिका अनुसार परराष्ट्र मन्त्री खनाल 24 जेठमा स्वदेश फिर्ता फर्किने कार्यतालिका छ।
0: भारत भ्रमणमै रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले नयाँ दिल्लीमा आफूहरूका कुरा ध्यानपूर्वक सुनिएको बताउनु भएको छ। दिल्लीमा भएका भेटवार्तापछि आफू प्रसन्न र आशावादी भएर फर्किन लागेको उहाँको भनाइ छ। आज नयाँ दिल्लीमा प्रवासी नेपालीको कार्यक्रमलाई सम्बोधन गर्दै रासोपा सभापति लामिछानेले नेपालसँग सँगसँगै अगाडि बढ्ने प्रतिबद्धता भारतबाट प्राप्त गरेको बताउनुभयो। 5 दिने भ्रमणमा दिल्ली जानुभएका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष नितिन नवीन लगायतलाई भेट्नु भएको थियो। लामिछाने भोलि शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले पार्टी परित्यागको औपचारिक घोषणा गर्नुभएको छ। आज राजधानीमा पत्रकार सम्मेलन गर्दै राणाले अब नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गर्नुभएको हो। पत्रकार सम्मेलनमा उहाँले राप्रपा नेतृत्वले पार्टीको मूल एजेण्डालाई जोगाउन नसकेको र आन्तरिक लोकतन्त्रलाई उपेक्षा गरेको आरोप लगाउँदै नयाँ बाटो रोज्नुपर्ने बताउनुभयो। नयाँ पार्टीको अवधारणा सार्वजनिक गर्दै नेता राणाले आफूले स्थापना गर्न लागेको दलको मुख्य आधार राजासहितको प्रजातन्त्र हुने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, मैले पार्टी खोलेको होइन, यो घर छाडेर अर्को बलियो राष्ट्रवादी घर निर्माण गर्न गइरहेको छु जसमा राजा सहितको प्रजातन्त्र हुनेछ। नेता राणाले राप्रपाभित्रको कार्य सम्पादन समिति र कार्य समितिले जेठभित्र महाधिवेशन गर्ने निर्णय गरे पनि नेतृत्वले चासो नदेखाएको बताउनु भएको छ।
0: त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदामा गएर सेवामा नफर्किएकाहरूबाट 10,46,00,000 भन्दा बढी रकम फिर्ता भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अध्ययन विदा लिएर सेवामा नफर्किएका प्राध्यापकबाट हालसम्म 10,46,00,000 रुपियाँ भन्दा बढी रकम फिर्ता भएको बताउनु भएको हो। आज सामाजिक सञ्जालबाट जानकारी दिँदै उहाँले मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा रकम फिर्ता भएको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार अझै केही प्राध्यापकहरू रकम फिर्ता गर्ने प्रक्रियामा छन्। अध्ययन विदा भनेको विश्वविद्यालयलाई राम्रो प्राज्ञिक जनशक्ति विकासका नै उद्देश्यले दिइने विशेष अवसर हो। तर सार्वजनिक स्रोत र राज्यको लगानीमा प्राप्त उक्त सुविधा दुरूपयोग गरी सेवामा नफर्कने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक र नैतिक क्षति पुर्याएको छ। मन्त्री पोखरेलका अनुसार मन्त्रालयले यस विषयलाई गम्भीरतापूर्वक लिएपछि छानबिन र कानूनी प्रक्रिया अघि बढेको र त्यसकै परिणाम स्वरूप रकम फिर्ता भएको हो। मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा सुधार, पारदर्शिता र उत्तरदायित्व थप सुदृढ गर्दै सार्वजनिक स्रोतको संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाबदेही र संस्थागत अनुशासन स्थापित गर्ने अभियानले महत्वपूर्ण उपलब्धि हासिल गरेको दावी मन्त्री पोखरेलको छ।
1: प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि संघीय संसद पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आज ललितपुरमा राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। सभामुख अर्यालले दलित समुदायले लामो समयदेखि भोग्दै आएका समस्या, पीड़ा र चुनौतीप्रति संसद सचेत रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि सदनले गम्भीरतापूर्वक काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ। दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर, न्याय सुनिश्चित नभएसम्म नेपाली समाज साँचो अर्थमा न्यायपूर्ण र समतामूलक हुन नसक्ने भनाई उहाँको छ।
0: सशस्त्र प्रहरी बलको हेडक्वार्टर स्थित एमटी शाखा सवारी शाखामा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ। सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायब महानिरीक्षक डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णु प्रसाद भट्टका अनुसार डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरिएको छ। घटनाको छानबिन गर्न हामीले समिति गठन गरेका छौं। समितिले काम शुरू गरिसकेको छ, प्रवक्ता भट्टले भन्नुभयो। थापा नेतृत्वको समितिलाई हदम्याद तोकिएको छैन, सकेसम्म छिटो छानबिन सकाएर प्रतिवेदन पेश गर्न भनिएको छ। बुधबार राति 8 बजेतिर सशस्त्र हेडक्वार्टर स्थित सवारी शाखामा आगलागी भएको थियो। सशस्त्र हेडक्वार्टरमा यसअघि पनि आगलागी भएको थियो। त्यस्तै सतुङ्गल स्थित सशस्त्रको सेन्टरमा पनि यसअघि आगलागी भएको थियो।
1: रोल्पाको माटी गाउँपालिका दुई घर्ती गाउँ स्थित सहित मार्ग अन्तर्गत कालापहर क्षेत्रमा आज बिहान भएको जीप दुर्घटनामा मृत्यु भएका तीनजनाको पहिचान खुलेको छ। अस्थायी नम्बर प्लेट भएको बलेरो जीप सड़कबाट करिब 600 मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार मृत्यु हुनेमा दाङगोराई उपमहानगरपालिका साथ देसाहीका 25 वर्षीय चालक वीरबहादुर चौधरी रहेका छन्। यस्तै दाङ, दगीशरण गाउँपालिका साथ श्रीगाउँ घरबै हालगोराई उपमहानगर नगरपालिका 14 बस्ने 40 वर्षीय जीवधन चौधरी र उनकी श्रीमती 38 वर्षीय कमला चौधरीको पनि घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त डबल क्याफ गाडीले जस्ता पाता र प्लास्टिकका पाइप बोकेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: यता किर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी समुदायबाट विस्थापित भेष बहादुर दर्जीको मृत्यु भएको छ। जातीय छुवाछुत विरूद्धको दिवस मनाएकै दिन उहाँको आज वीर अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो। दर्जीको मृत्यु भएको उहाँकी पत्नी विमला सुनारले जानकारी दिनुभयो। होल्डिङ सेन्टरमै बिरामी अवस्थामा बसिरहेका दर्जीको स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि परिवारले उपचारका लागि वीर अस्पताल लगेको थियो। अस्पताल पुग्दा उहाँको फोक्सोमा पानी जमेको चिकित्सकले बताएका थिए। उहाँ लामो समयदेखि फोक्सो सम्बन्धी रोगका बिरामी रहेको परिवारले जनाएको छ। अस्पताल पुर्याएपछि चिकित्सकले उहाँलाई आईसीयूमा राखेर उपचार गर्ने निर्णय लिएका थिए, तर उहाँको ज्यान जोगिएन। उहाँको परिवारमा 3 जना सदस्य रहेका पत्नी विमलाले जानकारी दिनुभयो। दर्जीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने परिवारको तयारी छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: इन्भेस्टमा ब्याङ्किङ।
1: दाइ, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो। आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
1: गजब रहेछ। अब म पनि पैसा असुल गर्छु।
2: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। नेपाली कम्युनिष्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै आज काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्री शाहले राष्ट्रहित विपरीत र राष्ट्रघाती अभिव्यक्ति दिएको आरोप लगाउँदै पार्टीका विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ता सड़कमा उत्रिएका हुन्। माइतीघर मण्डलामा भेला भएका आन्दोलनकारीहरूले प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन्। प्रदर्शनका क्रममा आन्दोलनकारीले राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्री राजीनामा दे जस्ता चर्का नाराबाजी गरेका थिए। देशको सार्वभौम सत्ता र सीमा सुरक्षा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको तर्फबाट गैर जिम्मेवार पूर्ण भनाई आएको भन्दै प्रदर्शनकारीले तत्काल माफी माग्नुपर्ने वा पदबाट मार्ग प्रशस्त गर्नुपर्ने माग राखेका छन्। विरोध र्यालीमा सहभागीहरूले प्रधानमन्त्री विरूद्ध विभिन्न प्लेकार्ड र ब्यानर समेत प्रदर्शन गरेका थिए।
5: वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै सर्वसाधारणलाई ठग गर्ने म्यानपावर सञ्चालक र कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको रतुवामाई नगरपालिका 8 घर भएका 37 वर्षीय उद्धव पाठक र रतुवामाई 9 का 25 वर्षीय अभि भण्डारी पक्राउ परेका हुन्। भण्डारी रतुवामाई 8 दाम्रा भिट्टामा पाठकले सञ्चालन गरेको केएसए नामक म्यानपावरका लेखापाल र एजेन्ट हुन्। ठगीको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान शुरू गरेको मोरङका प्रमुख जिल्लाधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो। सोमबार साँझ पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ। उनीहरू विरूद्ध उजुरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ। हिजोसम्म 92 जनाले करिब 3.5 करोड बिगो दावीसहित इलाका प्रहरी कार्यालय सिजुवामा जारी दिएका छन्। उजुरी आउने क्रम बढ्दो रहेको प्रहरीले जनाएको छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको जनकपुरधाम उपमहानगरपालिकाको अधिवेशन विवादमा परेको छ। पार्टीको अनुशासन समितिले अधिवेशन रोक्न निर्देशन दिँदा दिँदै अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएको छ। अधिवेशन प्रक्रिया संगत नभएको भन्दै सभापतिका आकांक्षीले विरोध गरेका छन्। जेठ 19 गते अनुशासन आयोगले विवादित स्थानका अधिवेशन रोक्न निर्देशन दिएको थियो। अधिवेशन हुने क्रममा रहेका विवादित स्थानमा जनकपुर उपमहानगरलाई पनि राखेर अनुशासन समितिले स्थगित गर्न निर्देशन दिएको थियो। अनुशासन समितिले निर्देशन एकै दिन जनकपुर महानगर उपमहानगर समितिका लागि अधिवेशन गरिएको थियो। जम्मा 21 मत खसेको जानकारी गराइएको थियो। वडा सभापतिलाई प्रतिनिधि बनाएर मतदान मार्फत नेतृत्व चयन भएको थियो।
5: मोरङको विराटनगर महानगरपालिकाले पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल गरेको जनाएको छ। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै 0-69 महिनासम्मका 11,630 जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा पुर्याएपछि यो लक्ष्य हासिल भएको महानगरपालिका खोप शाखाले दावी गरेको छ। महानगरपालिकाका अनुसार पूर्ण खोप प्राप्त गर्ने बालबालिका मध्ये 0-11 महिनाका 2,139 जना, 12-15 महिनाका 977 जना, 16-23 महिनाका 1,548 जना तथा 24-59 महिनाका 6,966 जना रहेका छन्। यो उपलब्धिसँगै विराटनगरले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोग विरूद्ध सुरक्षित बनाउने अभियानलाई थप संस्थागत र दिगो बनाएको महानगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कार्कीले जानकारी दिनुभयो। उहाँले खोप अभियानले बाल मृत्युदर घटाउन, रोगको जोखिम न्यूनीकरण गर्न तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो। खोप संयोजक सुशील शाहले पूर्ण खोप कार्यक्रमले बालबालिकालाई दादुरा, रुबेला, पोलियो, क्षयरोग, डिप्थेरिया, काली खोकी, टिटानस लगायतका रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँले बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। कैलालीको टिकापुरमा अन्तर्व्यवस्थापिका सम्मेलन आयोजना हुने भएको छ। अन्तर्व्यवस्थापिका मञ्चको आयोजना र सुदूरपश्चिम प्रदेश सभाको व्यवस्थापनमा 23 र 24 जेठ शनिबार र आइतबार टिकापुरमा सम्मेलन हुने भएको हो। सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले सम्मेलनमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, अन्य 6 प्रदेशका सभामुख र उपसभामुखको सहभागिता रहने जानकारी दिनुभयो। उहाँका अनुसार संघीय संसद र प्रदेशसभा सचिवालयका सचिव लगायतका कर्मचारी सारीको पनि सहभागिता हुनेछ। सम्मेलन सुदूरपश्चिममा पहिलो पटक हुन गइरहेको छ। सम्मेलनमा कानून निर्माण, कार्यान्वयनको अवस्था, सभा सञ्चालन लगायतका विषय केन्द्रित हुनेछन्। यस्तै उद्घाटन सत्रको अध्यक्षता सुदूरपश्चिम प्रदेशकै सभामुख भण्डारीले गर्नुहुनेछ। विशेष अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल हुनुहुनेछ।
2: शेयर बजारमा ओह्रालो यात्रा लागेको छ। हिजो अघिल्लो दिन 2.66 अङ्क मात्रै बढेको शेयर बजार आज 13.46 अङ्कले घटेको छ। यो कमीसँगै नेप्से परिसूचक 2766 अङ्कमा कायम भएको छ। 12:30 बजेपछि बजारले आज ओह्रालो गति लिएको हो। 63 कम्पनीको मूल्य बढ्दा 198 को घट्यो भने 8 को स्थिर रह्यो। कारोबार रकम 1 अर्ब भन्दा धेरैले घटेको छ। हिजो 5.73 अर्ब कारोबार भएकोमा आज 4.70 अर्ब कारोबार भयो। सबैजसो समूहगत सूचक घटेका छन्। व्यापार सबैभन्दा धेरै 1.71% घटेको छ।
1: अब विदेशका खबर। अमेरिकी मध्यस्थतामा इजरायल र लेबनानबीच युद्ध रोक्ने सहमति भएको केही घण्टामै अर्को आक्रमण भएको छ। दक्षिणी लेबनानमा इजरायली ड्रोन हमला भएको हो। हमलामा धेरैजना घाइते भएका छन्। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायल ड्रोनले जेफ्था कफरवा रोडमा एक गाड़ीलाई निशाना बनाएको थियो। हमलामा धेरै घाइते भएको रिपोर्ट छ, तर घाइतेको संख्या र अवस्थाबारे विस्तृत जानकारी दिइएको छैन।
2: रूसको कब्जामा रहेको क्रिमिया प्रायद्वीपमा युक्रेनले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 4 जनाको मृत्यु भएको रूसद्वारा नियुक्त अधिकारीहरूले आरोप लगाएका छन्। रूस समर्थित प्रशासनका अनुसार एकै घटनामा क्रिमियाको राजधानी सिम्फेरोपोलमा गैर आवासीय संरचना भनिएका स्थानहरूमा भएको आक्रमणमा 3 जनाको मृत्यु र 7 जना घाइते भएका छन्। यो शहरमा भएको हालसम्मको पहिलो घातक आक्रमण मानिएको छ। अर्को घटनामा केर्च शहरतर्फ जाँदै गरेको एक यात्री रेलमा आक्रमण हुँदा 1 जनाको मृत्यु र 3 जना घाइते भएको क्रेमलिन समर्थित स्थानीय नेताले बताएका छन्। यस विषयमा युक्रेनले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। पछिल्ला दिनहरूमा युक्रेनमाथि कब्जा गरिएका क्षेत्रहरूमा नागरिक यातायातलाई निशाना बनाएको आरोप लगातार लाग्दै आएको छ। यसैबीच युक्रेनले रूस भित्रका विभिन्न स्थानहरूमा पनि आक्रमण विस्तार गरिरहेको छ।
1: अब खेल खबर। एसियन खेलकुदका लागि छनौट भइसकेको नेपालले आफ्नो दोस्रो खेलमा मलेसियालाई आज 167 रनको फराकिलो अन्तरले पराजित गरेको छ। लगातार जित हासिल गर्ने क्रममा ओपनर कुशल भुर्तेलले 126 रनको शतकीय इनिङ्स आज खेले। उनी लगातार 2 T20 अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने पहिलो नेपाली खेलाड़ी समेत बनेका छन्। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 275 रनको उच्च स्कोर तयार पारेको थियो। ओपनर भुर्तेलले 54 बलमा 14 चौका र 8 छक्का प्रहार गरेका थिए। यस्तै आरिफ शेखले 24 बल खेल्दै 68 रन बनाए। उनले 5 चौका र 7 छक्का प्रहार गरेका थिए। यी दुई बीच पहिलो विकेटका लागि 134 रनको साझेदारी भएको थियो। यस्तै सन्दीप जोराले 15 रन बनाउँदा कप्तान दिपेन्द्र सिंह ऐरीले 31 तथा लोकेश बमले 10 रन बनाएका थिए। 276 रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 108 रनमा समेटिएको थियो। नेपालका लागि कप्तान साइद अजिजले 54 रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक सर्भिन एनिन डेले 18 तथा ओपनर मोहम्मद हाजिकले 13 रन बनाउनु बाहेक अन्य खेलाड़ीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। नेपालका लागि शेर मल्लले 3 विकेट लिँदा करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले 1-1 विकेट लिएका थिए।
2: गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः शुरू भएको छ। बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले 1 महिना निर्माण कार्य रोकेको थियो। बागमती प्रदेश सरकारबाट 9 करोड़ रूपियाँ निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको चितवनको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिनुभयो। महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको बताउनु भएको छ। रंगशालाको निर्माणको काम हिमालयन कालिन्चोक बीबीआरजेबीले गर्दैछ। ठेक्का सम्झौताको म्याद आगामी 22 पुसमा सकिन्छ। हाल 55% काम पूरा भएको छ। 2081 साल असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनी बीच 22 पुस 2083 काम सक्ने गरी कुल 75,50,91,189 रुपियाँमा सम्झौता भएको थियो। धुर्मुस सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्र मार्फत काम थालेको थियो। धुर्मुस सुन्तली भने विदेश पलायन भइसके।

0: नयाँ पार्टी खोल्ने घोषणा।
1: किर्तिपुरको होल्डिङ सेन्टरका एक सुकुम्बासीको मृत्यु। रोल्पामा भएको जीप दुर्घटनामा मृतकको पहिचान खुल्यो। सीमा विवाद सम्बन्धी अभिव्यक्तिको विरोधमा काठमाडौँमा विरोध प्रदर्शन। टिकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन हुँदै
0: युद्ध विराम सहमति पछि पनि रोकिएन लेबनानमा इजरायली आक्रमण। कैयौं सर्वसाधारण घाइते। क्रिमियामा युक्रेनले चारजनाको हत्या गरेको रुसी अधिकारीको आरोप।
1: र कुशल भुर्तेलको कीर्तिमानी शतकले मलेसियामाथि नेपालको फराकिलो जित। नेपालका लागि टी20मा भुर्तेलको सर्वाधिक रन। गौतम बुद्ध क्रिकेट रंगशालाको रोकिएको काम पुनः शुरू।
0: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्, नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
3: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
4: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
3: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
4: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
3: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
6: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: FM 94.2 समुदाय को आवाज।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554595 र 9846011818।
4: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
5: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
4: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
5: ए कता छ नि जीवन मोबाइल पसल, के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
4: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
5: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
4: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
4: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन,

0: BFM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0

0: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058000700,
2: 98460403044।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98560970 र 98560867।

द मौली डायरीमा महामन्दिरा सेडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। भीरबाट खसेर किशोरको मृत्यु, छोरीमाथि करणी गरेको आरोपमा बाबु पक्राउ, मनहरीमा एम्बुलेन्स र मिनी ट्रक ठोकिँदा 7 जना घाइते, तनहुँका नौपालिकामा बिहिबार सार्वजनिक बिदा र बिहारको एक निजी अस्पतालको आइसियूमा आगलागी 4 जनाको मृत्यु।

अब समाचार विस्तारमा। तनहुँमा भिरबाट खसेर एक किशोरको मृत्यु भएको छ। शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 7 भोटे पानी बस्ने अन्दाजी 17 वर्षीय अस्मित राणाको भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख टेकबहादुर कार्कीका अनुसार बुधबार राति अन्दाजी 11:30 बजे शुक्ला गण्डकी नगरपालिका 5 जरौटा स्थित केही व्यक्तिहरूसँग मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा राणा पिसा फेर्न भनी निस्किनु भएको थियो। सोही क्रममा उहाँ जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र पछाडि रहेको जरौटा खोलासँगैको सिसौघारी भिरबाट करिब 90 मिटर तल खस्नु भएको थियो। भिरबाट खसेर गम्भीर घाइते भएका राणालाई घटनास्थलबाट तत्कालै उद्धार गरी राति 12:20 बजे उपचारका लागि जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र ल्याइएको थियो। अस्पताल ल्याए लगत्तै उपचारकै क्रममा राति 12:35 बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। तनहुँमा आफ्नै नाबालिका छोरीमाथि जबरजस्ती करनी गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जिल्लाको एक स्थानीय तहमा बसोबास गर्ने 64 वर्षीय पुरुषले आफ्नै 12 वर्षीय छोरीमाथि पटक पटक जबरजस्ती करनी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। पीडित बालिकाको हित तथा गोपनीयतालाई ध्यानमा राख्दै घटनामा संलग्न व्यक्तिको नाम ठेगाना तथा अन्य परिचय खुलाइएको छैन। प्रहरीका अनुसार जेठ 9 गते राति करिब 11:30 बजे घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल प्रहरी टोली खटाइएको थियो। टोलीले आरोपितलाई नियन्त्रणमा लिएको आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका व्यक्ति विरुद्ध हाड नाताकरणी सम्बन्धी कचुरमा अनुसन्धान भइरहेको छ। तनहुँको मेगदी गाउँपालिका 6 मनहरी स्थित पृथ्वी राजमार्गमा शुक्रबार बिहान एम्बुलेन्स र मिनी ट्रक एक आपसमा ठोकिँदा 7 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान करिब 6:20 बजे पोखराबाट दमौलीतर्फ आउँदै गरेको G1/5659 नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको LUP 01-0001J-0046 नम्बरको एम्बुलेन्स ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा एम्बुलेन्स चालक रोल्पाका थवङ गाउँपालिका 2 निवासी 24 वर्षीय कुशल परियार घाइते भएका छन्। उनको चिउँडो पाया हात र खुट्टामा चोट लागेको छ। उनी हाल जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा उपचाररत छन्। एम्बुलेन्समा सवार रोल्पा थवाङ 2 निवासी 61 वर्षीय जुन राखी बुढा मगरको टाउको तथा दुवै खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको जनाइएको छ। त्यसै गरी रोल्पा थवाङ 2 दहबारकी 25 वर्षीय अञ्जना बुढा मगरको अनुहार छाती टाउको तथा दाहिने खुट्टामा गम्भीर चोट लागेको छ। उनको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ। अञ्जनाका 3 वर्षीय छोरा युवान बुढा मगरको पेट तथा टाउकोमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ। पूर्वी रुकुमको भूमे गाउँपालिका 7 निवासी 36 वर्षीय चिजमाया घरतीको टाउको दाहिने खुट्टा तथा बायाँ खुट्टामा चोट लागेको छ। यस्तै रोल्पा थवाङ 2 दरवाङ निवासी 60 वर्षीय धनप्रसाद बुढा मगरको टाउकोमा चोट लागेको छ। उनी पहिलेदेखि नै स्पाइनल हड्डी भाँचिएर छाती र ढाडमा प्लास्टर गरिएको बिरामी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मिनी ट्रक चालक तनहुँको म्याग्दे गाउँपालिका 2 निवासी 38 वर्षीय महेन्द्र राणाबाट पनि घाइते भएका छन्। घाइतेमध्ये केहीको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटा र अन्यको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। तनहुँका 9 स्थानीय तहले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा बिहिबार सार्वजनिक बिदा दिएका छन्। जिल्लाका 10 स्थानीय तहमध्ये आबुखरिनी गाउँपालिका बाहेक अन्य सबै पालिकाले बिदा घोषणा गरेका हुन्। ब्यास भानु शुक्ला गण्डकी र भीमात नगरपालिका तथा म्याग्दे रिसिङ घिरिङ देवघाट र बन्दीपुर गाउँपालिकाले छुट्टा छुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएका छन्।
पालिका अन्तर्गतका कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय, वित्तीय संस्था तथा अत्यावश्यक सेवा बाहेकका निकायमा बिदा दिएको जनाएको छ। स्थानीय तहहरूले जारी गरेको सूचनामा जातीय विभेद र छुवाछुतको अन्त्य गर्दै सामाजिक सद्भाव, समानता र एकताको सन्देश प्रवाह गर्न दिवसका अवसरमा बिदा दिएको उल्लेख गरिएको छ। यसअघि संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले दिवसका अवसरमा सार्वजनिक बिदा दिन स्थानीय तहहरूसँग माग गरेको थियो। व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्साल, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, भीमाद नगरपालिकाका नगर प्रमुख दधिराज घिमिरे, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसी, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ तथा घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाद्वारा हस्ताक्षरित सूचना मार्फत बिदा घोषणा गरिएको हो। नेपाल सरकारले 2063 साल जेठ 21 गते देशलाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो। सोही दिनको स्मरणमा प्रत्येक वर्ष जेठ 21 गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइँदै आएको छ। अब विदेशको खबर। भारतको बिहार राज्य स्थित मुजफ्फरपुरको एक निजी अस्पतालको आइसियुमा भीषण आग लागि हुँदा कम्तीमा 4 जनाको मृत्यु भएको छ। मुजफ्फरपुरको प्रसाद अस्पतालमा बिहिबार बिहान करिब 3 बजे आग लागि भएको हो। बिहारका मुख्यमन्त्री सम्राट चौधरीले यस दुर्घटनामा 4 जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले मृतकका परिवारलाई जनही 4 लाख भारु आर्थिक सहायता दिने घोषणा समेत गरेका छन्। स्थानीय जिल्ला अधिकारीले सुरुमा 3 जनाको मृत्यु भएको बताए पनि पछि यो संख्या बढेको हो। कतिपय सञ्चार माध्यमहरूले भने मृतकको संख्या बढ्न सक्ने आशंका गरेका छन्। आगलागीमा थुप्रै मानिसहरू घाइते भएका छन्, जसमा अधिकांश अस्पतालमा भर्ना भएका बिरामीहरू छन्। आगलागी भए लगत्तै आइसियुमा रहेका अन्य बिरामीहरूलाई उद्धार गरी नजिकका फरक अस्पतालहरूमा भर्ना गरिएको छ। जिल्ला अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा सर्ट सर्किटको कारण आगलागी भएको देखिए पनि घटनाको पूर्ण विवरण विस्तृत अनुसन्धानपछि मात्रै खुल्नेछ। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्विर र भिडियोहरूमा अस्पतालबाट बिरामीहरूलाई हतार हतार बाहिर निकालिरहेको दृश्य देखिन्छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। भीरबाट खसेर किशोरको मृत्यु, छोरीमाथि करणी गरेको आरोपमा बाबु पक्राउ, मनहरीमा एम्बुलेन्स र मिनी ट्रक ठोकिँदा 7 जना घाइते, तनहुँका नौ पालिकामा बिहिबार सार्वजनिक बिदा, र बिहारको एक निजी अस्पतालको आइसियुमा आगलागी 4 जनाको मृत्यु हो।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
5: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। सेयर गर्दिम कि क्या हो?
6: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौँ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9065315300।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: Highlights Nepal, complete digital entertainment house.
4: Hello everybody, I'm

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
5: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841000061, 9066673344।
10: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
11: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
10: अनि त्यो कहाँ पाइन्छ त?
11: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
12: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
7: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
12: फर्निचर उद्योग
7: ब्यास 11, मुसे खोला, 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
13: 9556043234।
14: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 9843338290, 9811751760।
13: दमौली एफएम 94.2 समुदायको आवाज।
15: हाइलाइट्स नेपाल कम्प्लिट डिजिटल इन्टरटेनमेन्ट हाउस।

0: FM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0385।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
8: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856-25-380, 9814-5518 र 9865-15-332।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-563-715 र 98-41-12-07-40।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: हाइलाइट्स नेपाल, कम्प्लिट डिजिटल इन्टरटेनमेन्ट हाउस।

0: EFM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0383-85।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
8: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556-25-380, 9814-5518 र 9065-15-332।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 63 7 15 र 98 41 12 07 40।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: हाइलाइट्स नेपाल कम्प्लिट डिजिटल इन्टरटेनमेन्ट हाउस।